0: गर्ने पुग्दैन। उहाँले अहिले सम्पत्ति छानबिन गर्नुभएको छ, उहाँले भन्नुहुन्छ आफ्ना बाहेकलाई घन्टीमा भोट हाल्ने र घन्टीका नेता बाहेकलाई छानबिन गर्नु भन्न पाइन्छ? त्यसो भन्न पाइन्छ? पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकलाई भन्न पाइन्छ? कानुनले त गैर कानुनी काम गरिने जो कोहीलाई के हुन्छ कानुनको मातावरण ल्याउनु पर्छ नि त। राज्यले विरोध गर्न पाइँदैन, यो पञ्चायत काल होइन, संविधान सम्मत सबैको छानबिन हुनुपर्छ। संविधान सम्मत छानबिन हुने प्रक्रियामा, कानुन सम्मत छानबिन प्रक्रियामा ज जसले गल्ती गरेका छन् ती दण्डित हुनुपर्छ, चाहे घन्टीवाला हुन् चाहे गैर घन्टीवाला हुन्। उहाँले आफू बाहेकलाई छानबिन गर्ने भन्नुभएको छ नि, हो त्यहीँ हो बेइमानी, त्यहीँ छ बदनियत।
1: नेपाली विद्यार्थीको रोजाईमा पढ्ने गरेको कोरियन भाषा परीक्षाको आवेदन खोलेको छ।
2: इपिएस कोरिया शाखाले सूचना जारी गरेर यो वर्षका लागि पहिलो चरणको आवेदन खुला भएको जानकारी दिएको हो। यही जुलाई 27 अगस्त 2 आवेदन दिन सकिनेछ। आवेदन अनलाइन मार्फत दिन सकिने शाखाले जनाएको छ। यसअघि उत्पादनमूलक, कृषि तथा पशुपालन क्षेत्र र सिप बिल्डिङमा मात्र परीक्षा हुने गरेकोमा यो वर्षदेखि सेवा र वन क्षेत्र पनि थपिएको छ। शाखाका अनुसार यो वर्ष उत्पादनमूलक क्षेत्रमा 5,000, कृषि तथा पशुपालन क्षेत्रमा 2,000, सेवा क्षेत्रमा 1,000 र वन क्षेत्रमा पनि 1,000 कोटा तोकिएको छ। पहिलो चरणको भाषा परीक्षामा उत्तीर्ण संख्याका आधारमा कटलाइन निर्धारण हुनेछ। कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थप घटाउन सक्ने शाखाले जनाएको छ। आवेदक संख्या निर्धारण भएपछि परीक्षा मिति र तालिका सार्वजनिक गरिनेछ। आवेदनका लागि 18 पूरा भएर 39 ननागेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गएर गैर कानूनी बसोबासपछि फिर्ता नपठाइएको, नेपाल सरकारले अरू मुलुक जान रोक नलगाएको र कोरियामा E9 र E10 भिजामा 5 वा त्योभन्दा बढी नबसेको हुनुपर्नेछ।
1: नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली काँग्रेससँगको सत्ता सहकार्य अन्त्य भएमा एमाले प्रतिपक्षमा बस्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले एमाले नयाँ समीकरण खोजेर सरकारमा नजाने बताउनु भएको हो। उहाँले प्रदेश सरकारमा देखिएको पछिल्लो राजनीतिक अस्थिरता नेपाली काँग्रेसको आन्तरिक विवादका कारण उत्पन्न भएको दावी गर्नुभयो।
3: जुन समस्याहरू देखा परेको छ त्यो नेपाली कङ्ग्रेसभित्रको पनि अब कङ्ग्रेस कुन कङ्ग्रेस भन्दै भइरहेछ, समस्या त्यहाँनिर हो। नेपाली कङ्ग्रेसको आन्तरिक समस्याको कारणले देखिएको सिर्जना भएको विषय हो। त्यसो भएको कारणले अब यो धेरै खटपट अब छिटो नजाला, अब यो छिटै समाधान पनि होला, कङ्ग्रेसभित्र केही आन्तरिक सहमतिहरू होला। सहमति हुँदैन भने हामी चाहिँ अहिले भर्खरै वास्तवमा कसैसँग तुरुन्तै हात मिलाउने के गर्ने भन्ने भन्दा पनि अहिलेको वर्तमान सरकारलाई जोगाउने ठाउँमा हामी उभिन्छौँ, र जोगिएन भने अब हामी सरकारको निरन्तरता हामीमा हामी रहँदैनौँ, ककसको बन्छ बनोस् हामी चाहिँ रहँदैनौँ।
1: हाल कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको समस्याका कारण प्रदेशमा काँग्रेस र एमाले बीचको सत्ता समीकरण अन्यलमा परेको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ भने कर्णालीमा काँग्रेसका सांसदहरूले मुख्यमन्त्री यमलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। काठमाडौँ उपत्यकामा 19% सवारी दुर्घटनामा कमी आएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 8,881 सड़क दुर्घटना भएका थिए। त्यस्तै आर्थिक वर्ष 2081-82 7,169 र आर्थिक वर्ष 2082-83 5,803 सड़क दुर्घटना भएका कार्यालयको तथ्याङ्क छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेश राज सुवेदीले नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्य सम्पादनका कारण दुर्घटना कम गर्न सहयोग पुगेको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आउने वस्तुमा कठोर कर नीति लगाउने घोषणा गर्नुभएको छ। क्यानाडेली वस्तुमा अब 50% नयाँ कर लगाउने ट्रम्पको भनाई छ।

0: बिएपिएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। अर्थमन्त्रीले बजेटमा घोषणा गरे पनि प्रधानमन्त्रीले शिक्षा समता शुल्क फिर्ता लिएपछि स्वागत गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विनियोजन ऐन मार्फत निजी विद्यालयका विद्यार्थीमाथि लगाइएको 3% शुल्क कार्यान्वयन नगर्ने घोषणा फेसबुकबाट गरिदिनु भएको छ। शुल्क फिर्ता लिने भएको भन्दै शैक्षिक क्षेत्रले यसको स्वागत गरेको छ। शिक्षा मन्त्री, मन्त्रालयका पदाधिकारी र निजी शैक्षिक संस्थाका प्रतिनिधिबीच भएको विशेष छलफलमा कर खारेज गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिइएको छ। छलफलमा सहभागी हिसानका अध्यक्ष युवराज शर्माले प्रधानमन्त्रीकै तहबाट कर खारेज हुने विषय सार्वजनिक हुनु सकारात्मक भएको बताउनु भएको छ। कङ्ग्रेसका सभापति गगन थापाले कर हटाउने प्रधानमन्त्रीको घोषणाको स्वागत गर्नुभएको छ। बझाङको भाटेखोला नजिकै केन्द्र भएर 4.2 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिहान 4:40 बझाङको कोट देवल केन्द्र भएर भूकम्प गएको जनाएको छ। भूकम्पको धक्का बैतडीमा समेत महसुस गरिएको छ। क्षतिको कुनै जानकारी छैन। महाकाली नदीमा जलस्तर घटेपछि पश्चिम नाका हुँदै भारततर्फको यातायात फेरि सञ्चालनमा आएको छ। महाकाली नदीमा पानीको बाब 1,00,000 क्युसेक नागेपछि शारदा ब्यारेज वनवास पुलमा 4 पाङ्ग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गएको साँझ महाकालीमा पानीको बाब 86,000 क्युसेक मापन गरिएको जानकारी दिनुभएको छ। पानीको बाब बढ्दा हिजो बिहानैदेखि मोटरसाइकल र पैदल यात्रुलाई आवागमनका लागि खुला गरिए पनि ठूला सवारी साधन रोकिएका थिए। भारतीय पक्षले 100 वर्ष पुरानो पुल जीर्ण भएकाले जोखिम हुन सक्ने भन्दै लामो समयदेखि बाढीका बेला 4 पाङ्ग्रे सवारी साधन सञ्चालन नगर्न आग्रह गर्दै आएको छ। नेकपा नेता लेखनाथ दाहालले सम्पत्ति छानबिन सबै व्यक्तिमाथि समान रूपमा हुनुपर्ने बताउनु भएको छ। रासोपका नेता, पूर्व सैनिक र पूर्व न्यायाधीश बाहेकको मात्रै सम्पत्ति छानबिन गर्न सरकारले आयोग बनाएको दाहालको दावी छ। सरकारले बनाएको आयोग असंवैधानिक रहेको उहाँको भनाइ छ। काठमाडौँमा आयोजित कार्यक्रममा दाहाल,
1: हाम्रो मान्यता के हो भनेदेखि कमसे कम सम्पत्ति छानबिन आयोग उहाँले बनाउने होइन। स्वभावले सम्पत्ति छानबिन गर्ने हामीसँग अख्तियार प्राप्त संस्थाहरू छन्। सम्पत्ति शुद्धिकरण छ, अख्तियार छ, अन्तर्राष्ट्रिय विभाग लगायतका धेरै झन्डै 10 वटा विभागहरू छन्, राज्यकै विभागहरू छन्, तलखा राखिया छ। उहाँहरूलाई दबाबबाट प्रभावबाट मुक्त गरे पुग्यो, कानुन सम्मत सम्पत्ति छानबिन गर्नु भने पुग्दैन। उहाँले अहिले सम्पत्ति छानबिन गर्नुभएको छ, उहाँले भन्नुहुन्छ आफ्ना बाहेकलाई, घन्टीमा भोट हाल्ने र घन्टीका नेता बाहेकलाई छानबिन गर्नु भन्न पाइन्छ? त्यसो भन्न पाइन्छ? पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकलाई भन्न पाइन्छ? कानुनले त गैर कानुनी काम गरिने जो कोहीलाई के हुन्छ कानुनको मातावरण ल्याउनु पर्छ नि त। राज्यले विरोध गर्न पाइँदैन, यो पञ्चायत काल होइन। संविधान सम्मत सबैको छानबिन हुनुपर्छ। संविधान सम्मत छानबिन हुने प्रक्रियामा, कानुन सम्मत छानबिन प्रक्रियामा ज जसले गल्ती गरेका छन् ती दण्डित हुनुपर्छ, चाहे घन्टीवाला हुन् चाहे गैर घन्टीवाला हुन्। उहाँले आफू बाहेकलाई छानबिन गर्ने भन्नुभएको छ नि, हो त्यहीँ हो बेइमानी, त्यहीँ छ बदनियत।
0: कपिलवस्तु नगरपालिका 5 भवनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला परेको छ। स्थानीय कृषक राजाराम यादवले खेतमा काम गर्दै गर्दा करुवा फेला पार्नु भएको हो। स्थानीयले प्रहरले खबर गरेपछि करुवा स्थानीय जनप्रतिनिधि र कपिलवस्तु सङ्ग्रहालयको टोलीले सङ्कलन गरेको छ। भेटिएको तामाको करुवासहितका मुद्रा सङ्ग्रहालयमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहर प्रसाद भट्टले ती पुरातात्विक वस्तु अध्ययनका लागि सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ। कपिलवस्तु सङ्ग्रहालयकै प्रमुख शान्ति शर्माले ती वस्तु 12 वा 13 शताब्दीतिरको हुन सक्ने बताउनु भएको छ। 23 सेन्टिमिटर अग्लो करुवाभित्र अरबी लिपिमा लेखिएका 2,314 तामाका सिक्का रहेको शर्माले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकामा 19% सवारी दुर्घटनामा कमी आएको छ।
2: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 8,881 सडक दुर्घटना भएका थिए। त्यस्तै आर्थिक वर्ष 2081-82 7,169 र आर्थिक वर्ष 2082-83 5,803 सडक दुर्घटना भएका कार्यालयको तथ्याङ्क छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेश राज सुवेदीले नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्य सम्पादनका कारण दुर्घटना कम गर्न सहयोग पुगेको बताउनु भएको छ। उहाँका अनुसार वर्षभरिका दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा धेरै दुर्घटना शुक्रबार भएको पाइएको छ। शुक्रबार 1,103 दुर्घटना भएका छन्। त्यसै गरी सबैभन्दा कम दुर्घटना बुधबार भएका छन्।
0: नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: जलवायु जनचेतनाका लागि प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसले ललितपुरमा ग्रिन रन आयोजना गरेको छ। बिपी कोइरालाले आफ्नो सरकार हुँदा जङ्गल राष्ट्रियकरण गरेको सम्झनामा उहाँको स्मृति दिवसका अवसरमा युएन पार्कदेखि जावलाखेलसम्म रन गरिएको हो। बिहान 6 बजे गरिएको रनमा महिला र पुरुषका समावेश प्रतियोगिताका साथै प्रतिस्पर्धा नगर्ने सहभागी पनि उपस्थित भएका छन्। कल्याणकारी दौडका रूपमा गरिएको कार्यक्रमबाट उठेको रकम विस्थापित सुकुम्बासीका लागि उपयोग हुने कोषमा दाखिला गरिनेछ। विजेतालाई 50,000 रुपियाँसम्मको पुरस्कार पनि राखिएको छ। रनपछि जालखेलमा विषय विज्ञसँग छलफलका साथै कला सिर्जना पनि गर्ने रहेछ। उपस्थित हुनेलाई बिरुवा उपहार दिइनेछ। कार्यक्रममा कङ्ग्रेसका सभापतिसहित शीर्ष नेताहरू पनि सहभागी भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले प्रदेशलाई अधिकार दिन कुनै कन्जुसाई नगर्ने वाचा गर्नुभएको छ। जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा प्रदेशले पनि काम गर्न सक्ने गरी व्यवस्था गर्ने मन्त्री श्रेष्ठको भनाइ छ। मन्त्रालयमा भएको विषयगत समितिको बैठकमा मन्त्री श्रेष्ठ
1: एवं मलाई चाहिँ अस्ति यो विधेयक यो दुइटै विधेयकमा यहाँ यही कोठामा घनीभूत छलफल 14 दिन जति हामीले एकदम घनीभूत र यो श्रीमान सचिवजीले भन्नुभए जस्तो तिनवटा सरकारको त्यो न्यायचित बाँडफाँडमा चाहिँ हामीले पनि अझ यो चाहिँ प्रदेशको अधिकारहरू अब चाहिँ हामीले दिनुपर्छ बरु त्यहाँ चाहिँ हामीले प्राविधिक स्रोत होइन साधनको सहयोग के गर्नुपर्छ चाहिँ हामीले गर्ने र प्रदेशले त्यसलाई कार्यान्वयनमा लाने भन्ने नै आशयबाट हामीले यो काम गरेका थियौँ।
0: मन्त्रालयले गरेको छलफलमा प्रदेश र स्थानीय तह सरकारका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेका छन्। बैठकमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले 3 तहलाई मान्ने हुने गरी कानून तर्जुमा गर्नुपर्ने बताउनु भएको छ। लुम्बिनी प्रदेशका ऊर्जा सचिव पूर्णबहादुर ओलीले छलफलमा नदीको वर्गीकरण र सिंचाइ आयोजनाको सीमा तोक्न भन्नुभएको छ। चितवनमा बर्ड फ्लूको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरा पालक सङ्घले ठुला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ। सङ्घका अनुसार आजबाट लागू हुने गरी ठुलो अण्डा प्रति क्रेट 30 वटाको 450 रुपियाँबाट 500 रुपियाँ पुगेको छ। नेपाल लेयर्स कुखुरा पालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताउनु भएको छ। दैनिक 45 लाख कोटा हारारी अण्डा उत्पादन हुँदै आएकामा बर्ड फ्लूका कारण घटेर 28 लाख हारारीमा झरेको छ। गएको एक दिनमा देशभर विपदका 66 वटा घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदका कारण 52 जिल्ला प्रभावित भएका छन्। ती घटनामा 2 जनाको ज्यान गएको छ भने 13 जना घाइते भएका छन्। तीमध्ये भूकम्पका 2 वटा घटना भएका छन्। 7 स्थानमा सडक अवरोध भएको थियो। वर्षाको मौसममा देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ। नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित 2 जना र 1 जना एक कम्पनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार अधिकारीले ठेक्का स्वीकृति रेगदेक तथा भुक्तानीमा आफ्नो पदको दुरुपयोग गरी ठेकेदार कम्पनीबाट झन्डै 1,71,00,000 रुपियाँ घुस लिएको देखिएको छ। रकम लुकाउन श्रीमतीको नाममा ललितमा जग्गा खरिद गरी ब्याङ्क कारोबार र राजीनामा लिखित मार्फत रकमको स्रोत वैधानिक देखाउने प्रयास गरेको आरोप छ। भ्रष्टाचार निवारण ऐन 2059 र सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 अन्तर्गत कसुर पुष्टि भएको भन्दै अधिकारीसहित अन्य व्यक्ति विरुद्ध आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदमाथि कडा नियम लगाएको छ। महामन्त्री विपिन कुमार आचार्यले निर्वाचन क्षेत्र जाँदा रणनीतिक समन्वय जनसंवाद र संगठन सुदृढीकरण गर्नुपर्ने लगायतका 5 मुद्दे निर्देशन जारी गर्नुभएको हो। निर्देशनअनुसार राजसभा सांसदहरूले जिल्ला र निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित समितिलाई जानकारी र पार्टी संयन्त्रसँग समन्वय गर्नुपर्नेछ। भ्रमणका क्रममा हुने अन्तर्क्रिया अघि स्थानीय समितिबाट समस्याबारे जानकारी लिनुपर्ने र समाधानका लागि स्थानीय निकायसँग समन्वय गर्न भनिएको छ। भ्रमण र कार्यक्रमलाई तडक भडक भड्किलोपन र अनावश्यक खर्च नगर्न र स्रोत साधनको मितव्य उपयोग गर्न पनि भनिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरान युद्धमा गन्तव्यबाट निकै टाढा रहेको जनाउँ दिनुभएको छ। हर्मुजल घाँटी नजिकका इरानी फौजी निशानामा अमेरिकाले 10 रात पनि हमला गरेका बेला ट्रम्पको भनाइ आएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको आज 44 स्मृति दिवस मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विक्रमसम्म 2039 साल साउन 6 गते निधन भएको थियो। कोइरालाको जन्म 1971 भदौ 24 भएको हो। प्रधानमन्त्री कार्यकालमा भूमि सुधार र आर्थिक विकासका नीति अघि सारेका बीपीलाई 2070 साल पुस 1 गते तत्कालीन राजा महेन्द्रले संसद विघटन गरी बन्दी बनाउनु भएको थियो। बीपीको स्मृति दिवसमा कङ्ग्रेसले जलवायु परिवर्तन सम्बन्धी विशेष सचेतना कार्यक्रम आयोजना गरेको छ। अर्थमन्त्रीले बजेटमा घोषणा गरे पनि प्रधानमन्त्रीले शिक्षा समता शुल्क फिर्ता लिएपछि स्वागत गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विनियोजन ऐन मार्फत निजी विद्यालयका विद्यार्थीमाथि लगाइएको 3% शुल्क कार्यान्वयन नगर्ने घोषणा फेसबुकबाट गर्नुभएको छ। शुल्क फिर्ता लिइने भएको भन्दै शैक्षिक क्षेत्रले यसको स्वागत गरेको छ। शिक्षा मन्त्री, मन्त्रालयका पदाधिकारी र निजी शैक्षिक संस्थाका प्रतिनिधिबीच भएको विशेष छलफलमा कर खारेज गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिइएको थियो। छलफलमा हिसानका अध्यक्ष युवराज शर्माले प्रधानमन्त्रीकै तहबाट कर खारेज हुने विषय सार्वजनिक हुनु सकारात्मक भएको बताउनु भएको छ। कङ्ग्रेसका सभापति गगन थापाले कर हटाउने प्रधानमन्त्रीको घोषणाको स्वागत गर्नुभएको छ। कपिलवस्तु नगरपालिका 5 बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला परेको छ। स्थानीय कृषक राजाराम यादवले खेतमा काम गर्दै गर्दा करुवा फेला पार्नुभएको हो। स्थानीयले प्रहरले खबर गरेपछि करुवा स्थानीय जनप्रतिनिधि र कपिलवस्तु सङ्ग्रहालयको टोलीले सङ्कलन गरेको थियो। भेटिएको तामाको करुवासहितका मुद्रा कपिलवस्तु सङ्ग्रहालयमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहर प्रसाद भट्टले ती पुरातात्विक वस्तु अध्ययनका लागि सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ। कपिलवस्तु सङ्ग्रहालयका प्रमुख शान्ति शर्माले ती वस्तु करिब 12-13 शताब्दीतिरको हुन सक्ने बताउनु भएको छ। 23 सेन्टिमिटर अग्लो करुवाभित्र अरबी लिपिमा लेखिएका 2314 तामाका सिक्का रहेको शर्माले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकामा 19% सवारी दुर्घटनामा कमी आएको छ।
1: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 8,881 सडक दुर्घटना भएका थिए। जस्तै आर्थिक वर्ष 2081-82 7,169 र आर्थिक वर्ष 2082-83 5,803 सडक दुर्घटना भएका कार्यालयको तथ्याङ्क छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेश राज सुवेदीले नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्य सम्पादनका कारण दुर्घटना कम गर्न सहयोग पुगेको बताउनु भएको छ। उहाँका अनुसार वर्षभरिका दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा धेरै दुर्घटना शुक्रबार भएको पाइएको छ। शुक्रबार 1,103 दुर्घटना भएका छन्। त्यसै गरी सबैभन्दा कम दुर्घटना बुधबार भएका छन्। बुधबार 645 दुर्घटना भएका छन्।
0: बझाङको भाटेखोला नजिकै केन्द्र भएर 4.2 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिहान 4:40 बझाङको कोटदेवाल केन्द्र भएर भूकम्प गएको जनाएको छ। भूकम्पको धक्का बैतडीमा समेत महसुस गरिएको छ। क्षतिको कुनै जानकारी छैन। रक्षामन्त्री वेस स्ट्रिटिङले रुस गैर जिम्मेवार बनेको आरोप लगाउनु भएको छ। फ्लाइमथ नजिकको क्षेत्रमा रुसी सेनाले युद्धाभ्यास भन्दै फायरिङ गरे पनि नवनियुक्त मन्त्री स्ट्रिटिङको भनाइ आएको छ। आर्मीका पूर्व कर्णेल तथा रासायनिक हतियार विज्ञ ह्यामिस्टे ब्रेटन गोर्डनका अनुसार रुस बारम्बार खतरा बनिरहेको छ।
2: Flexing their muscles in the channel. Remember a couple of weeks ago a Russian ship fired on a civilian yacht. And of course we've had Russian shadow fleet tankers up and down the channel. So the threats are absolutely there. So hopefully John Healey, and I think all of those in defence absolutely respect him, will be as good as his word and make sure defence gets what it needs as soon as possible.
0: भारतका प्रमुख विपक्षी नेता राहुल गान्धीले विद्यार्थी आन्दोलनमाथि प्रहरी दमन भएको आरोप लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गर्नुभएको छ। प्रधानमन्त्री मोदीले भारतका युवाको भविष्य जोखिममा पारेको भन्दै पदबाट राजीनामा दिनुपर्ने उहाँले बताउनु भएको छ। सोमबार नयाँ दिल्लीको जन्तर मन्तर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा करिब 200 घाइते भएका थिए। कक्रोच जनता पार्टी सिजेपी नामक अनलाइन अभियानको आह्वानमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणाली सुधारको माग गर्दै हजारौं प्रदर्शनकारी सड़कमा उत्रिएका थिए। सिजेपीका प्रवक्ता आशुतोष राङ्काले आन्दोलन नरोकिने बताउँदै शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक रहेको उल्लेख गर्नुभएको छ।

0: कंग्रेस सभापति गगन कुमार थापाले प्रतिपक्षी दलको भूमिका निर्वाह दृढताका साथ गर्ने दोहोर्याउनु भएको छ। बीपी स्मृति दिवसका अवसरमा आयोजित दौड, कला सृजना र जलवायु बहस कार्यक्रम समापनमा सभापति थापाले सरकारले आफ्नो गति लिइरहँदा प्रतिपक्षी दल पनि गतिमा रहेको जानकारी दिनुभएको हो।
1: आज बिहान हामी सबैजना सँगसँगै दौड्यौँ, म पनि 5 किलोमिटर एकछिन पनि विराम नगरिकन दौडेँ। अनि मसँगै दौडँदै गरेको एकजना साथीले भन्नुभयो, दाइले पनि दौडिँदै गर्दाखेरि ब्रेक नलाइ दौडिनु हुँदो रहेछ। अनि सँगै हिँडेको अर्को साथीले के भन्नुभयो भने, कुरा एकदम मिलेको छ दाइ, गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने भनेर भन्नुभयो। मैले पनि ठिकै छ, यसपालि यस्तै हो भने।
0: थापाले स्मृति दिवसको कार्यक्रमबाट उठेको कोषमा उठेको रकम बनाइएको कोषमा पार्टीले 10 लाख रुपियाँ थपेर सरकारले विस्थापित बनाएका सुकुम्बासी नागरिकका बालबच्चाका लागि खर्च गर्ने उल्लेख गर्नुभएको छ।
1: धावकै पुरा जतिले जति साथीहरूले पुरा गर्नुभयो, त्यो पुरा गर्नुभएको नम्बर्सलाई एप्रोक्स त्यसलाई हेरिकन एकजना साथीको बराबर करिब 500 रुपियाँ पार्टीको तर्फबाट कन्ट्रिब्युट गर्ने गरिकन हामीले 10 लाख रुपियाँ पार्टीको तर्फबाट मानव कल्याण कोषमा राखेका छौँ। र यो 10 लाख रुपियाँ अहिलेका लागि जुन विस्थापित भएका सुकुम्बासीको परिवारहरू छन्, खास गरिकन परिवारबाट एकल महिला र सानसाना नानीहरू जसको पढ्ने कुरामा अवरोध पुगेको छ, उनीहरूका निम्ति यो सम्पूर्ण पैसा हामी त्यसमा खर्च गर्छौँ।
0: जलवायु जनचेतनाका लागि प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसले ललितपुरमा ग्रिन रन आयोजना गरेको छ। बीपी कोइरालाले आफ्नो सरकार हुँदा जङ्गल राष्ट्रियकरण गरेको सम्झनामा उहाँको स्मृति दिवसका अवसरमा युएन पार्कदेखि जावलाखेलसम्म 5 किलोमिटर रन गरिएको हो। बिहान 6 बजे गरिएको रनमा महिला र पुरुषका समावेश प्रतियोगिताका साथै प्रतिस्पर्धा नगर्ने सहभागी पनि उपस्थित भएका छन्। कल्याणकारी दौडका रूपमा गरिएको कार्यक्रमबाट उठेको रकम विस्थापित सुकुम्बासीका लागि उपयोग हुने कोषमा दाखिला गरिनेछ। कार्यक्रममा कङ्ग्रेसका सभापति सहित शीर्ष नेता पनि सहभागी भएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रदेशलाई अधिकार दिन कुनै कन्जुसाई नगर्ने वाचा गर्नुभएको छ। जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा प्रदेशले पनि काम गर्न सक्ने गरी व्यवस्था गर्ने मन्त्री श्रेष्ठको भनाइ छ। मन्त्रालयमा भएको विषयगत समितिको बैठकमा मन्त्री श्रेष्ठ
2: एकदम मलाई चाहिँ अस्ति यो विधेयक यो दुइटै विधेयकमा यहाँ यही कोठामा घनीभूत छलफल 14 दिन जति हामीले एकदम घनीभूत र यो श्रीमान सचिवजीले भन्नुभयो जस्तो तिनवटा सरकारको त्यो न्यायचित बाँडफाँडमा चाहिँ हामीले पनि अझ यो चाहिँ प्रदेशको अधिकारहरू अब चाहिँ हामीले दिनुपर्छ, बरु त्यहाँ चाहिँ हामीले प्राविधिक स्रोत होइन साधनको सहयोग के गर्नुपर्छ चाहिँ हामीले गर्ने र प्रदेशले त्यसलाई कार्यान्वयनमा लाने भन्ने नै आशयबाट हामीले यो काम गरेका थियौँ।
0: मन्त्रालयले गरेको छलफलमा प्रदेश र स्थानीय तह सरकारका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेका छन्। बैठकमा धनगढी उपमहानगर प्रमुख गोपाल हमालले 3 तहलाई मान्ने हुने गरी कानून तर्जुमा गर्नुपर्ने बताउनु भएको छ। लुम्बिनी प्रदेशका ऊर्जा सचिव पूर्णबहादुर ओलीले छलफलमा नदीको वर्गीकरण र सिंचाइ आयोजनाको सीमा तोक्न भन्नुभएको छ। गएको एक दिनमा देशभर विपदका 66 घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदका कारण 52 जिल्ला प्रभावित भएका छन्। ती घटनामा 2 जनाको ज्यान गएको छ भने 13 जना घाइते भएका छन्। तीमध्ये भूकम्पका 2 घटना भएका छन्। 7 स्थानमा सडक अवरोध भएको थियो। वर्षाको मौसममा देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ। चितवनमा बर्ड फ्लूको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरा पालक सङ्घले ठूला फार्मरको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्छ। सङ्घका अनुसार आजबाट लागू हुने गरी ठूलो अण्डा प्रतिक्रेट 30 वटाको 450 रुपियाँबाट 500 रुपियाँ पुगेको छ। नेपाल लेयर्स कुखुरा पालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताउनु भएको छ। दैनिक 45 लाख कोटा हारारी अण्डा उत्पादन हुँदै आएकामा बर्ड फ्लूका कारण घटेर 28 लाख हारारीमा झरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरान युद्धमा गन्तव्यबाट निकै टाढा रहेको जनाउ दिनुभएको छ।
3: So if we left right now, it would take Iran 20-25 years to rebuild. Years to rebuild. But we're not leaving right now. So we've had a big impact on Iran.
0: हर्मुजल घाँटी नजिकका इरानी फौजी निशानामा अमेरिकाले 11 रात पनि हमला गरेका बेला ट्रम्पको भनाइ आएको छ। लाल सागरमा हुने व्यापारिक आवतजावतमा अवरोध गरेमा यमनको हुती लडाकुसमा विरुद्ध पनि आक्रमण गर्ने उहाँले चेतावनी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्रीले मुलुकको हस्तकला उद्योग, त्यसको विस्तार र प्रवर्धन गर्ने उद्देश्यले महासङ्घका प्रतिनिधिसँग छलफल गर्न लाग्नु भएको हो। छलफलमा महासङ्घका अध्यक्ष रविन्द्र साक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न दक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनुहुनेछ। विगत केही दिनदेखि मुलुकको अर्थतन्त्र उजिल्याउने उद्देश्यले शाहले विभिन्न उद्योगी व्यवसायसँग निरन्तर छलफल गरिरहनु भएको भनिएको छ। वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट नेपाल थोक कटुन्जे बेसी खण्डमा जोखिम भएको भन्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म बन्द गरिएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अर्को सूचना जारी नभएसम्म राति सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्य भएपछि सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेको सिचार 0 किलो र गाउँपालिका 2 कोलारी अरणीको राजमार्गमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङको जैमिनी 8 बेलबगर कालीगण्डकी करिडोर पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ। पास्तरको मिक्लाजुङ गाउँपालिका 4 कोप्चे राँकी रवि भेडेटार सडक पनि बन्द भएको छ। गोर्खाको धार्चे गाउँपालिका 7 लिदिङ आरुघाट माझेकोला सडक पनि बन्द भएको छ। यस्तै ललितपुरको बागमती 3 पाङदुर कान्ति लोकपथमा आज बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। गएको एक दिनमा देशभर विपदका 66 घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदका कारण 52 जिल्ला प्रभावित भएका छन्। ती घटनामा 2 जनाको ज्यान गएको छ भने 13 जना घाइते भएका छन्। तीमध्ये भूकम्पका 2 घटना भएका छन्। 7 स्थानमा सडक अवरोध भएको थियो। वर्षाको मौसममा देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री पीपी कोइरालाको आज 44 स्मृति दिवस मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विक्रम सम्बत 2039 साउन 6 गते निधन भएको थियो। कोइरालाको जन्म 1971 भदौ 24 गते भएको हो। प्रधानमन्त्री कार्यकालमा भूमि सुधार र आर्थिक विकासका नीति अघि सारेका पिपीलाई 2017 पुष 1 गते तत्कालीन राजा महेन्द्रले संसद विघटन गरी बन्दी बनाउनु भएको थियो। बिपीको स्मृति दिवसमा कङ्ग्रेसले जलवायु परिवर्तन सम्बन्धी विशेष सचेतना कार्यक्रम आयोजना गरेको छ। अर्थमन्त्रीले बजेटमा घोषणा गरे पनि प्रधानमन्त्रीले शिक्षा समता शुल्क फिर्ता लिएपछि स्वागत गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विनियोजन ऐन मार्फत निजी विद्यालयका विद्यार्थीमाथि लगाइएको 3% शुल्क कार्यान्वयन नगर्ने घोषणा फेसबुकबाट गरिदिनु भएको छ। शुल्क फिर्ता लिइने भएको भन्दै शैक्षिक क्षेत्रले यसको स्वागत गरेको छ। शिक्षा मन्त्री, मन्त्रालयका पदाधिकारी र निजी शैक्षिक संस्थाका प्रतिनिधिहरूबीच भएको विशेष छलफलमा कर खारेज गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिइएको थियो। छलफलमा सहभागी हिसानका अध्यक्ष युवराज शर्माले प्रधानमन्त्रीकै तहबाट कर खारेज हुने विषय सार्वजनिक हुनु सकारात्मक भएको बताउनु भएको छ। कङ्ग्रेस सभापति गगन थापाले कर हटाउने प्रधानमन्त्रीको घोषणाको स्वागत गर्नुभएको छ। रक्षा मन्त्री वेस स्ट्रेटिङले रुस गैर जिम्मेवार बनेको आरोप लगाउनु भएको छ। बेलायतको फ्लाइमथ नजिकको क्षेत्रमा रुसी सेनाले युद्धाभ्यास भन्दै फायरिङ गरेपछि नवनियुक्त मन्त्री स्ट्रेटिङको भनाइ आएको छ। आर्मीका पूर्व कर्णेल तथा रासायनिक हतियार विज्ञ ह्यामिस डेब्रेटन गोर्डनका अनुसार रुस बारम्बार खतरा बनिरहेको छ।
1: Today we see the Russians flexing their muscles in the channel. Remember a couple of weeks ago a Russian ship fired on a civilian yacht. And of course we've had Russian shadow fleet tankers up and down the channel. So the threats are absolutely there. So hopefully John Healy, and I think all of those in defence absolutely respect him, will be as good as his word and make sure defence gets what it needs as soon as possible.
0: भारतका प्रमुख विपक्षी नेता राहुल गान्धीले विद्यार्थी आन्दोलनमाथि प्रहरी दमन भएको आरोप लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गर्नुभएको छ। प्रधानमन्त्री मोदीले भारतका युवाको भविष्य जोखिममा पारेको भन्दै पदबाट राजीनामा दिनुपर्ने उहाँले बताउनु भएको छ। सोमबार नयाँ दिल्लीको जन्तर मन्तर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा करिब 200 जना घाइते भएका थिए। कक्रोच जनता पार्टी सिजेपी नामक अनलाइन अभियानको आह्वानमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणाली सुधारको माग गर्दै हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका थिए। प्रदर्शनकारी आज बिहान पनि सडकमा उत्रेका छन्।

0: नेकपासँग मिल्न शीर्ष नेताहरूको छलफलपछि बागमती प्रदेश सरकारमा एमालेका 6 जना मन्त्रीले राजीनामा दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको भोलिपल्ट मन्त्रीहरूले कङ्ग्रेस नेतृत्वको सरकारलाई दिएको साथ छाडेका छन्। एमालेबाट मन्त्री बनेका 6 जनाको राजीनामापछि कङ्ग्रेसबाट मुख्यमन्त्री बनेका इन्द्र बानिया नेतृत्वको सरकार सङ्कटमा परेको छ। बानियाले अब 1 महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। राजीनामा पत्रमा वर्तमान राजनीतिक परिस्थितिका कारण पद छाड्नुपर्ने अवस्था आएको उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्री परिषद बैठक आह्वान गर्नुभएको छ। सिंहदरबारमा दिउँसो 3 बजे बैठक डाकिएको प्रधानमन्त्री शाहका प्रेस विज्ञप्ति दिपा दाहालले जानकारी दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ। अर्थमन्त्रीले घोषणा गरेको बजेटमा घोषित समता कर कार्यक्रम प्रधानमन्त्री शाहले फिर्ता लिइरहेका बेला मन्त्री परिषद बैठक डाकिएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको अनुपस्थितिमा अर्थ मामिलामा विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई भेट दिइरहनु भएको छ। जलवायु जनचेतनाका लागि प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसले ललितपुरमा ग्रीन रन आयोजना गरेको छ। बिपी कोइरालाले आफ्नो सरकार हुँदा जङ्गल राष्ट्रियकरण गरेको सम्झनामा उहाँको स्मृति दिवसका अवसरमा युएन पार्कदेखि जाउलाखेलसम्म 5 किलोमिटर रन गरिएको हो। बिहान 6 बजे गरिएको रनमा महिला र पुरुषका समूहबीच प्रतियोगिताका साथै प्रतिस्पर्धा नगर्ने सहभागी पनि उपस्थित भएका छन्। कार्यक्रममा सहभागीले देउडा गीत समेत गाएका छन्।
1: युवालाई चाहिने छ तेरी सराई लागि आज, युवालाई चाहिने छ तेरी सराई लागि आज।
0: कल्याणकारी दौडका रूपमा गरिएको कार्यक्रमबाट उठेको रकम विस्थापित सुकुम्बासीका लागि उपयोग हुने कोषमा दाखिला गरिनेछ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रदेशलाई अधिकार दिन कुनै गन्जुसाइ नगर्ने वाचा गर्नुभएको छ। जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा प्रदेशले पनि काम गर्न सक्ने गरी व्यवस्था गर्ने मन्त्री श्रेष्ठको भनाइ छ। मन्त्रालयमा भएको विषयगत समिति बैठकमा श्रेष्ठ बोल्दै हुनुहुन्थ्यो।
2: एकदम मलाई चाहिँ अस्ति यो विधेयक यो दुइटै विधेयकमा यहाँ यही कोठामा घनीभूत छलफल 14 दिन जति हामीले एकदम घनीभूत र यो श्रीमान सचिवजीले भन्नुभयो जस्तो तिनवटा सरकारको त्यो न्यायचित बाँडफाँडमा चाहिँ हामीले पनि अझ यो चाहिँ प्रदेशको अधिकारहरू अब चाहिँ हामीले दिनुपर्छ। बरु त्यहाँ चाहिँ हामीले प्राविधिक स्रोत होइन साधनको सहयोग के गर्नुपर्छ चाहिँ हामीले गर्ने र प्रदेशले त्यसलाई कार्यान्वयनमा लाने भन्ने नै आशयबाट हामीले यो काम गरेका थियौँ।
0: मन्त्रालयले गरेको छलफलमा प्रदेश र स्थानीय तह सरकारका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेका छन्। बैठकमा धनगढी उपमहानगर प्रमुख गोपाल हमालले 3 तहलाई मान्य हुने गरी कानून तर्जुमा गर्नुपर्ने बताउनु भएको छ। लुम्बिनी प्रदेशका ऊर्जा सचिव पूर्णबहादुर ओलीले छलफलमा नदीको वर्गीकरण र सिंचाइ आयोजनाको सीमा तोक्न भन्नुभएको छ। चितवनमा बर्ड फ्लूको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरा पालक सङ्घले ठुला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गरेको छ। सङ्घका अनुसार आजबाट लागू हुने गरी ठुलो अण्डा प्रति क्रेट 450 रुपियाँ पुगेको छ। काठमाडौँ उपत्यकामा 19% सवारी दुर्घटनामा कमी आएको छ।
3: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 8,881 सडक दुर्घटना भएका थिए। जस्तै आर्थिक वर्ष 2081-82 7,169 र आर्थिक वर्ष 2082-83 5,803 सडक दुर्घटना भएका कार्यालयको तथ्याङ्क छ।
0: युक्रेनले आफ्नै मुलुकमा हतियार उत्पादन गर्ने गरी फ्रान्ससँग सम्झौता गरेको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले फ्रान्सले हतियार आफ्नो मुलुकमा उत्पादन हुने भएपछि लडाइँमा सहज हुने अपेक्षा व्यक्त गर्नुभएको छ। विशेष गरी प्रतिरक्षा प्रणाली उत्पादनमा विशेष सहयोग पुग्ने अपेक्षा युक्रेनले लिएको छ। अङ्ग्रेजी सेवाका साइमन न्युटनका अनुसार युक्रेनलाई गरिने सहायतामा 16 लडाकु रफाल जेटको प्याकेज पनि समावेश छ।
4: France has agreed to let Ukraine manufacture some of these missile systems under license, reducing its dependence on deliveries from Western allies and helping Kyiv replace weapons more quickly.
0: अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथले इरानमाथि आक्रमण गर्दा 40 अर्ब डलर खर्च भएको जानकारी दिनुभएको छ। सिनेटको एउटा समितिसम्म उपस्थित भएका मन्त्री हेक्सेथले रक्षा मन्त्रालयका लागि थप 87 अर्ब डलर निकासा खोजिरहेको बताउनु भएको छ। इरान युद्धको रणनीतिबारे मन्त्री हेक्सेटलाई डेमोक्रेट सेनेटर प्याट्री मुरेले प्रश्न सोध्नु भएको छ.
5: Mr. Secretary, Iran has been firing at U.S. military bases in the region and ships for the last week.
6: BS, Gorkha Radio. Namaskar.

0: कङ्ग्रेसका नेता डाक्टर शेखर कोइरालाले देशको अवस्था नाजुक ढङ्गले अघि बढिरहेको चेतावनी दिनुभएको छ। बीपी स्मृति दिवसको कार्यक्रममा नेता कोइरालाले कङ्ग्रेसले मिलेर काम नगरेमा धेरै समस्या आउने देखेको बताउनु भएको छ।
1: पहिले नेपाली कङ्ग्रेसभित्रै एकता हुनु पर्यो, मेलमिलाप हुनु पर्यो, अनि सबै शक्तिहरू, परम्परागत शक्तिहरू र सबै शक्तिहरूसित एकता गरेर हामी अगाडि बढ्न सक्नुपर्ने आवश्यकता छ। र बिपी जुन बेला फर्किनु भएको थियो 33 सालमा, त्योभन्दा भयावह स्थिति नेपालको छ, अत्यन्त भयावह स्थिति छ। हामी रहन्छौँ, माटो यही रहन्छ, हामी रहन्छौँ, तर अवस्था नाजुक अवस्थाबाट गइरहेका छौँ।
0: बिपीले आफूलाई चौथो ग्रेडको क्यान्सर भएको थाहा पाएपछि डाक्टरलाई सोधेको प्रश्न उहाँले सम्झाउनु भएको छ।
1: म दिल्लीमा अल इन्डिया इन्स्टिच्युटमा एमडी गर्दै थिएँ, बिपी आउनुभयो, डायग्नोसिस भयो क्यान्सर, त्यो पनि ग्रेड 4 भइसकेका थियो। उहाँले डाक्टरलाई के सोध्नुभयो होला, डाक्टरलाई के सोध्नुभयो भने, डाक्टर म कति महिना कति वर्ष बाँच्छु मलाई बताइदिनुहोस्। कति मार्मिक होला त्यो बेला, ग्रेड 4 क्यान्सर छ र म कति बाँच्छु भन्ने डाक्टरको माने आँखाबाट माने लिटरली आँसु मैले देखेको छु। अनि डाक्टरले सोधेँ किन तपाईँले सोध्नुभएको यसरी भनेर भनेपछि, होइन मैले देशको लागि अझ केही गर्नु छ भनेर भन्नु, मर्दै हुनुहुन्छ थाहा छ तर देशको निम्ति मैले केही गर्नुपर्छ भन्ने, त्यो व्यक्ति हो बिपी।
0: कङ्ग्रेस सभापति गगन कुमार थापाले प्रतिपक्षी दलको भूमिका निर्वाह दृढताका साथ गरिने दोहोऱ्याउनु भएको छ। बिपी स्मृति दिवसका अवसरमा आयोजित दौड, कला सिर्जना र जलवायु बहस कार्यक्रम समापनपछि सभापति थापाले सरकारले आफ्नो गति लिइरहँदा प्रतिपक्षी दल पनि गतिमा रहेको जानकारी दिनुभएको हो।
2: आज बिहान हामी सबैजना सँगसँगै दौड्यौँ, म पनि 5 किलोमिटर एकछिन पनि विराम नगरिकन दौडेँ। अनि मसँगै दौडिँदै गरेको एकजना साथीले भन्नुभयो, ताईले पनि दौडिँदै गर्दाखेरि ब्रेक नलाई दौडिनु हुँदो रहेछ। अनि सँगै हिँडेको अर्को साथीले के भन्नुभयो भने, कुरा एकदम मिलेको छ ताई, गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने भनेर भन्नुभयो।
0: थापाले स्मृति दिवसको कार्यक्रमबाट उठेको रकम पार्टीले मानवीय सहायताका लागि स्थापना गरेको कोषमा दिने बताउनु भयो। पार्टीले 10 लाख रुपियाँ थपेर दिने पनि उहाँले उल्लेख गर्नुभएको छ। सो रकम सरकारले विस्थापित बनाएका सुकुम्बासी नागरिकका बालबच्चाका लागि खर्च हुनेछ।
2: धावकै पुरा जतिले जति साथीहरूले पुरा गर्नुभयो त्यो पुरा गर्नुभएको नम्बर्सलाई एप्रोक्स त्यसलाई हेरिकन एकजना साथीको बराबर करिब 500 रुपियाँ पार्टीको तर्फबाट कन्ट्रिब्युट गर्ने गरिकन हामीले 10 लाख रुपियाँ पार्टीको तर्फबाट मानव कल्याण कोषमा राखेका छौँ। र यो 10 लाख रुपियाँ अहिलेका लागि जुन विस्थापित भएका सुकुम्बासीको परिवारहरू छन्, खास गरिकन परिवारबाट एकल महिला र सानसाना नानीहरू जसको पढ्ने कुरामा अवरोध पुगेको छ, उनीहरूका निम्ति यो सम्पूर्ण पैसा हामी त्यसमा खर्च गर्छौँ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्रीले मुलुकको हस्तकला उद्योग, त्यसको विस्तार र प्रवर्धन गर्ने उद्देश्यले महासङ्घका प्रतिनिधिसँग छलफल गर्न लाग्नु भएको हो। छलफलमा महासङ्घका अध्यक्ष रविन्द्र साक्के, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ताक्वा र शीर्ष निर्धारणकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनुहुनेछ। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथले इरानमाथि आक्रमण गर्दा $40 अर्ब खर्च भएको जानकारी दिनुभएको छ। सिनेटको एउटा समितिसम्म उपस्थित भएका मन्त्री हेक्सेथले रक्षा मन्त्रालयका लागि थप $87 अर्ब निकासा खोजिरहेको बताउनु भएको छ। इरान युद्धको रणनीतिबारे मन्त्री हेक्सेथलाई डेमोक्रेट सिनेटर प्याट्री मुरेले प्रश्न सोध्नु भएको छ।
3: Mr. Secretary, Iran has been firing at U.S. military bases in the region and ships for the last week. How is it possible if their capabilities were, quote, functionally destroyed 3 months earlier, as she claimed, for them to be doing this now?
4: Senator, Iran is at the weakest point militarily it has ever been in, maybe in 47 years, as they've gathered effectively a terror army. And that terror army was built to try to create conventional capabilities to defend against a pursuit of nuclear weapons, which meant thousands of ballistic missiles, many of which we have destroyed.
0: यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरान युद्धमा गन्तव्यबाट निकै टाढा रहेको जनाउँदै भएको थियो।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
0: लाइन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो।

0: लोक सेवाको तयारी गरिरहेका विद्यार्थीले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। यही साउन 4 गते मुख्य सचिव स्तरीय बैठकले गरेको निर्णयको बुदा नम्बर 11 खारेज गर्नु मागसहित उनीहरूले प्रदर्शन गरेका हुन्। यो बुदामा लोक सेवाको कुनै पनि पदपूर्ति गर्न परेमा प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले दार्चुला पुगेर सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको छ। डाक्टर केसीले आज विज्ञप्ति जारी गर्दै आफूले राखेका मागप्रति सरकारले व्यवस्था गरेकाले साउन 7 पर्सिदेखि पुनः सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको हो। यसअघि डाक्टर केसीले आजसम्म माग सम्बोधन गर्न अल्टिमेटम दिनुभएको थियो। आफूले राखेका माग सम्बोधन गर्न सरकारले तत्परता नदेखाएकाले सत्याग्रहमा बस्न बाध्य भएको डाक्टर केसीको भनाइ छ। नेकपासँग मिल्न शीर्ष नेताहरूको छलफलपछि बागमती प्रदेश सरकारका एमालेका 6 मन्त्रीले राजीनामा दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डबीच वार्ता भएको भोलिपल्ट मन्त्रीहरूले काङ्ग्रेस नेतृत्वको सरकारलाई दिएको साथ छाडेका हुन्। एमालेबाट मन्त्री बनेका 6 राजीनामापछि काङ्ग्रेसबाट मुख्यमन्त्री बनेका इन्द्र बानिया नेतृत्वको सरकार संकटमा परेको छ। बानियाले अब 1 महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। राजीनामा पत्रमा वर्तमान राजनैतिक परिस्थितिका कारण पद छाड्नुपर्ने अवस्था आएको लेखिएको छ। निरन्तरको वर्षा, बाढी र पहिरोका कारण मुलुकका प्रमुख राजमार्ग सहित केही सड़कमा यातायात बन्द भएको छ। नेपाल प्रहरीका अनुसार काभ्रे र सिन्धुली जोड्ने बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुन्जी बेसी खण्डमा बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म गाडी चलाउन रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि अर्को सूचना नदिँदासम्म बेलुका 5 देखि बिहान 5 बजेसम्म गाडी चलाउन रोक लगाइएको छ। इलामनौ राजदुवालीमा मेची राजमार्ग हिलामै भएपछि यातायात अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भटेकुसी 4-0 किलो र वडा नम्बर 2 कोदारीमा पहिरो झरेपछि अरणीको राजमार्ग बन्द भएको छ। बागलुङको जैमिनी 8 बेलबगरमा पनि पहिरोका कारण कालीगण्डकी करिडोर बन्द छ। 5 थरको मिक्लाजुङ 4 कोप्चेको राँके रवि भेडेटार सडक खण्ड पनि बन्द भएको प्रहरीले जनाएको छ। यता गोर्खाको धार्चे 7 लिदिङमा आरूघाट माछी खोला सडक बन्द भएको छ। ललितपुरको बागमती 3 पाङदुरमा सुख पहिरो झरेपछि कान्ति लोकपथ अवरुद्ध भएको प्रहरीले जनाएको छ। दाङको तुलसीपुर उपमहानगर सहर रजौरामा बनाइँदै गरेको घरको पानी ट्याङ्कीभित्र 2 पुरुषको सब फेला परेको छ। रजौराको निर्माणाधीन भवनको पानी ट्याङ्कीमा सब फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्। सल्यानका कमल गिरी र घनश्याम गिरीको सब फेला परेको प्रहरीले जनाएको छ। उनीहरूले घर निर्माणको काम गर्ने गरेको प्रहरीको भनाइ छ। काङ्ग्रेस नेता डाक्टर शेखर कोइरालाले देशको अवस्था नाजुक ढङ्गले अघि बढिरहेको बताउनु भएको छ।
1: बिपी स्मृति दिवसको कार्यक्रममा नेता कोइरालाले कङ्ग्रेसले मिलेर काम नगरेमा धेरै समस्या आउने देखेको बताउनु भएको छ।
2: पहिले नेपाली कङ्ग्रेसभित्र एकता हुनु पर्यो, मेलमिलाप हुनु पर्यो, अनि सबै शक्तिहरू, परम्परागत शक्तिहरू र सबै शक्तिहरूसित एकता गरेर हामी अगाडि बढ्न सक्नुपर्ने आवश्यकता छ। र बिपी जुन बेला फर्किनु भएको थियो 33 सालमा, त्योभन्दा भयावह स्थिति नेपालको छ, अत्यन्त भयावह स्थिति छ। हामी रहन्छौँ, माटो यही रहन्छ, हामी रहन्छौँ, तर अवस्था नाजुक अवस्थाबाट गइरहेका छौँ।
1: बिपीले आफूलाई 4th ग्रेडको क्यान्सर भएको थाहा पाएपछि डाक्टरलाई सोधेको प्रश्न उहाँले सम्झाउनु भएको छ।
2: म दिल्लीमा अल इन्डिया इन्स्टिच्युटमा एमडी गर्दै थिएँ, बिपी आउनुभयो, डायग्नोसिस भयो क्यान्सर, त्यो पनि ग्रेड 4 भइसकेका थियो। उहाँले डाक्टरलाई के सोध्नुभयो होला, डाक्टरलाई के सोध्नुभयो भने, डाक्टर म कति महिना कति वर्ष बाँच्छु मलाई बताइदिनुहोस्, कति मार्मी खोला त्यो बेला, ग्रेड 4 क्यान्सर छ र म कति बाँच्छु भन्ने डाक्टरको माने आँखाबाट माने लिटरली आँसु मैले देखेको छु। अनि डाक्टरले सोध्यो किन तपाईँले सोध्नुभएको यसरी भनेर भनेपछि, होइन मैले देशको लागि अझ केही गर्नु छ भनेर भन्नु, मर्दै हुनुहुन्छ थाहा छ, तर देशको निम्ति मैले केही गर्नुपर्छ भन्ने त्यो व्यक्ति हो बिपी।
0: बारम्बार बिजुली जाने समस्या बुझ्नका लागि नेपाल विद्युत प्राधिकरणले मुलुकभर विशेष अभियान चलाउने भएको छ। बारम्बारको विद्युत अवरोध र कमजोर वितरण प्रणालीप्रति उपभोक्ताको गुनासो बढ्न थालेपछि प्राधिकरणले विशेष अभियान चलाउन लागेको हो। वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले मुलुकभर अभियान चलाउने लगायतका 26 बुधे सुधारात्मक निर्देशन जारी गर्नुभएको छ। यो अभियानमा प्राधिकरणले बढी समस्या हुने फिल्म पहिचानदेखि मर्मत चुहाव नियन्त्रण लगायतका

0: चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले दार्चुला पुगेर सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको छ। आज विज्ञप्ति जारी गर्दै डाक्टर केसीले आफूले गरेका माग सरकारले व्यवस्था गरेका कारण भोलिदेखि सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको हो। माग पूरा गर्न उहाँले हिजोसम्मको समय दिनुभएको थियो। उहाँले आफ्नो सत्याग्रहबाट उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवार सरकार हुने चेतावनी पनि दिनुभएको छ। डाक्टर केसीले दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा राखिएका गैर कानूनी र स्वार्थपरक नियुक्ति तत्काल बदर गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड बिना निजी कलेजको सिट बढाउने निर्णय खारेज गर्नु पर्ने, चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउनु पर्ने र विगतका सरकारसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्नु भएको छ। उहाँले स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्न र जेएनजीबी द्रोहमा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीमाथि कार्यवाही सहित 2046 यताका भ्रष्टाचारको निष्पक्ष छानबिनको माग पनि गर्नुभएको छ। सरकारले एक वर्षका लागि विज्ञापन नखोल्ने भनेपछि लोकसेवाको तयारी गरिरहेका विद्यार्थीले प्रदर्शन गरेका छन्। उनीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्। यही साउन 4 गते मुख्य सचिव स्तरीय बैठकले गरेको निर्णयको बुदा नम्बर 11 खारेज गर्नुपर्ने उनीहरूको माग छ। यो बुदामा लोकसेवाको कुनै पनि पदपूर्ति गर्न परेमा प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ। उनीहरूले रिक्त दरबन्दीमा तत्काल विज्ञापन खोल्न पनि माग गरेका छन्। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले आफ्नो आउँदो वर्षदेखि इङ्ल्याण्डमा बस भाडा 2 पाउन्डभन्दा बढ़ी नलाग्ने वाचा गर्नुभएको छ। उहाँले यसअघि आफ्नो सरकारलाई महँगीबाट जनतालाई राहत दिने सरकार बनाउने वाचा गर्नुभएको थियो। यही वाचा पूरा गर्न उहाँले बस भाडा घटाउने तयारी गर्नुभएको हो। प्रधानमन्त्री बर्नहमको यो योजना आउँदो जनवरीदेखि लागू हुनेछ। बस भाडा घटाउँदा लाग्ने खर्च ऊर्जा सुरक्षा तथा नेट जेरो मन्त्रालयबाट बेहोरिनेछ। अब यातायात मन्त्री हेइदी अलेक्जेन्डर।
1: This is quite standard to have loans for international climate finance. The detail will need to be worked out. We wanted to make the announcement today. It's a really big priority.
0: नेकपा एमाले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बालिया नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश प्रमुखलाई पत्र बुझाउँदै एमालेका मन्त्रीहरूले पोहोर साउन 20 गते बानियाको नेतृत्वमा गठन भएको सरकारलाई दिएको समर्थन आजदेखि लागू हुने गरी फिर्ता लिएको जानकारी दिएका हुन्। एमाले यसअघि नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो। उनीहरूले आजै मुख्यमन्त्री बानिया समक्ष सामूहिक राजीनामा दिँदैछन्। मुख्यमन्त्री बानिया चितवनबाट फर्किए लगतै राजीनामा बुझाउने एमाले नेताहरूको भनाइ छ। अब साथै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी र एमालेको नयाँ गठबन्धन बनाउने कसरत गरिएको छ। इरान युद्धमा अमेरिकाको 578 अर्ब 55 करोड़ रूपियाँ खर्च भएको खुलासा भएको छ। रक्षामन्त्री पीट हेक्सटले अमेरिकी सेनेटको विनियोजन समितिको सुनवाईमा इरान विरूद्धको युद्धमा हालसम्म अमेरिकाले 37.5 अर्ब अमेरिकी डलर खर्च गरेको जानकारी दिनु भएको हो। यो खर्च 578 अर्ब 55 करोड़ नेपाली रूपियाँ बराबर हो। हेक्सेटका अनुसार यो रकममा सेप्टेम्बरसम्मका केही सैन्य सञ्चालन र मर्मसंहार खर्च पनि जोड़िएको छ। ट्रम्प प्रशासनले मे महिनामा 29 अर्ब डलर युद्ध खर्च भएको जनाएको थियो। सुनवाईका क्रममा हेक्सेट इरानसँगको युद्धका कारण अमेरिकी हतियार भण्डारमा दबाव परेको र उच्च माग भएका हतियार, मिसाल, हाइपरसोनिक प्रणाली र ड्रोन प्रतिरक्षा क्षमताको उत्पादन बढ़ाउन थप बजेट चाहिएको पनि बताउनु भएको छ। इरानसँगको युद्ध जारी रहेकाले अमेरिकी रक्षा बजेट 1.5 अर्ब डलर पुर्याउने प्रस्तावमाथि सिनेटमा छलफल भइरहेको छ। विपक्षी सांसदले भने प्रस्तावित बजेटको औचित्यमाथि प्रश्न उठाएका छन्। मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यान आकर्षण गराउन राष्ट्रिय सभामा ध्यान आकर्षण प्रस्ताव दर्ता भएको छ। काँग्रेसको प्रस्तावमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालको समर्थनमा सार्वजनिक महत्वको विषयमा ध्यान आकर्षण प्रस्ताव दर्ता गराइएको हो। काँग्रेसका राष्ट्रिय सभा सांसद पदम बहादुर परियार,
2: मनसुन सुरु भइसकेका छ, त्यो सन्दर्भमा अघिल्लो वर्ष पनि लगभग 140 भन्दा बढी नेपाली नागरिकहरूको मनसुनकै कारणले गर्दाखेरि ज्यान गयो। कैयौँ हजारौँ सयौँ चाहिँ नेपालीहरू चाहिँ नै घाइते हुनुभयो। 14,000 भन्दा बढीको चाहिँ होइन प्रभावित हुनुभएको छ। यत्रो ठुलो आँकडा चाहिँ नेपाली जनताहरू प्रत्येक वर्ष विपदको कारणले गर्दाखेरि प्रभावित हुने आँकडा छ। तर त्यसको सन्दर्भमा नेपाल सरकारको पूर्व तयारी भने असाध्यै फितलो भएको हामीले पाएका छौँ। खास गरिकन अहिले नेपाल सरकारको तर्फबाट
0: खबर यति नै।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।

0: सरकारले उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई गृह जिल्ला फर्काउने प्रक्रिया थालेको छ। हाल होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई आफ्नो जिल्ला समिति वा पालिकामा सम्पर्क गर्न भनिएको छ। भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै पहिचान भएका 29 परिवारलाई जग्गा व्यवस्थापनका लागि सम्पर्क गर्न भनेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागले 29 परिवारको नाममा कुनै पनि जग्गा फेला नपरेको प्रतिवेदन दिएपछि समितिले उनीहरूलाई स्थायी ठेगाना भएका जिल्लामा जग्गा उपलब्ध गराउन सिफारिस गरेको हो। हाल उनीहरूलाई बनेपाको रेड क्रस तालिम केन्द्र, कृतिपुरको राधा स्वामी सत्संग, नगरकोटको खानेपानी तालिम केन्द्र र बोर्डेको कृषि तालिम केन्द्रमा राखिएको छ। काभ्रे बनेपा छ बुडोलका नेपाल रेड क्रस सोसाइटीमा तालिम केन्द्रमा राखिएका 7 जना सुकुमासीलाई नागार्जुनको इन्चुङ्गु नारायण होल्डिङ सेन्टरमा सारिएको छ। बागमती सभ्यता एकीकृत विकास समितिका खगेन्द्र विष्ट नेतृत्वको टोलीले होल्डिङ सेन्टरमा बसिरहेका 11 जनामध्ये 7 सुकुमासीलाई इन्चुङ्गु नारायण होल्डिङ सेन्टरमा लगिएको हो। 3 परिवारका 4 जनाले भने बनेपाको होल्डिङ सेन्टर नछाड्ने अडान लिएका छन्। समाजशास्त्री विष्टले बनेपामा राखिएकाहरूको गुनासो आएकाले नियमित खाना खुवाउने उद्देश्यले इन्चुङ्गु नारायण सार्न खोजिएको जानकारी दिनुभएको। सरकारले बनेपाको होल्डिङ सेन्टर खाली गर्न गएको असार 22 गतेदेखि नै खाना खुवाउन रोकेको थियो। खाना खुवाउन रोकिएपछि 45 परिवारका 115 जना सुकुम्बासीमध्ये आजसम्म 11 जना मात्र थिए। अध्यागमन विभागको हिरासतमा राखिएका चिनिया नागरिकलाई छुटाइदिने भन्दै 9 लाख ठगेको अभियोगमा चर्चित हास्य कलाकार नारद प्रसाद खतिवडा सहित 3 जना पक्राउ परेका छन्। हाल काठमाडौँ बुद्धनगर बस्दै आएका सलाही लालबन्दी 5 का खतिवडा सहित उदयपुर कटारी 7 सिरिसेका विक्रम बहादुर थापा र नवलपरासी बर्दघाटका गोपाल कुमार गुरूङलाई पक्राउ गरिएको हो। गएको असार 12 गते अध्यागमन विभागले सानेपाबाट पक्राउ गरेका 9 जना चिनियालाई छुटाइदिने र अध्यागमन विभागबाट 15 जनाको राहदानी पनि झिकिदिने भन्दै उनीहरूले 72 लाखमा मलमलाई गरेको प्रहरीको दावी छ। उनीहरूले चिनिया नागरिकबाट 9 लाख लिइसकेको पनि प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। काठमाडौँ प्रहरीले किर्तिपुर ट्याङ्लाफाँटमा हिजो बिहान कारमा नियतवश आगो लगाइएको निष्कर्ष निकालेको छ। आगलागीमा 70 वर्षीय सुरेश चन्द्र श्रेष्ठको मृत्यु भएको थियो। श्रेष्ठ आफैले गाडीभित्रै पेट्रोल छर्केर आगो लगाएको प्रहरीको निष्कर्ष छ। अनुसन्धानका क्रममा श्रेष्ठले ट्याङ्लाफाँट सुमलाङ को खाली ठाउँमा गाडी राखेर गाडीभित्र पेट्रोल छर्किएको खुलेको काठमाडौँका एसपी पवन कुमार भट्टराईको भनाइ छ। व्यवसायमा घाटा भएदेखि श्रेष्ठले समय समयमा अस्वाभाविक व्यवहार देखाउने गरेको परिवारले बताएको पनि प्रहरीले जनाएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सेना प्रमुखलाई बर्खास्त गर्नुभएको छ। लोकप्रिय रक्षा मन्त्री मिखाइलो फेदोरोभलाई हटाएको केही दिनमै जेलेन्स्कीले सेना प्रमुख अलेक्जेन्डर सिर्सिस्कीलाई बर्खास्त गर्नुभएको हो। रक्षा मन्त्रीलाई हटाउँदा देशभर सड़क प्रदर्शन समेत भएको थियो। सिर्सिस्कीलाई सोभियतकालीन सैन्य सोच भएका र सेनामा आमूल परिवर्तन गर्न हिचकिचाउने कमाण्डरको रूपमा हेर्ने गरिएको छ। पदबाट हटाए पनि जेलेन्स्कीले 60 वर्षीय जनरलको प्रशंसा पनि गर्नुभएको छ।
1: Oleksandr Sirsky delivered results for Ukraine in the defense of Kyiv, the Kharkiv offensive and the Kursk operation. We have come a long way. Ukraine's defense continues and every warrior must be treated with dignity. I'm grateful to him and to every one of our warriors for Ukraine's strong positions on the front.
0: सिर्सकीको ठाउँमा 43 वर्षीय मिखाइलो द्रापातियालाई सेना प्रमुख बनाइएको छ। युक्रेनमा उहाँलाई युद्धमा हारिएका लोकप्रिय सैनिकका रूपमा हेरिन्छ। यो घटनाक्रमबारे किबबाट बिबिसीका पल एडम्स।
2: Essentially what President Zelensky has done has been to bow to popular pressure after almost a week of mass protests following the dismissal of Minister Fedorov. President Zelensky heaped praise on the outgoing commander-in-chief, Oleksandr Sirsky, but he has removed him and he's replaced him with a much, much younger general, Mykhailo Drapaty, who crucially is a friend of the ousted defense minister, Mykhailo Fedorov.
0: वर्षा पहिरो र बाढीको जोखिमका कारण मुलुकका प्रमुख राजमार्ग सहित केही सडकमा यातायात बन्द भएको छ।
3: नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट नेपाल थोक कटुन्ची बेसी खण्डमा जोखिम भएको भन्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म बन्द गरिएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अर्को सूचना जारी नभएसम्म राति सबै प्रकारका सवारी सार्वजनिक
0: नगरपालिका
4: यो बीएफबीएस गोर्खा रेडियो हो।

घेतलेली आहे ना दोरी मी निकाई स्वर्गी आणला असतो साई.

0: कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाले पार्टीलाई खरानी बनाएको आरोप लगाउनु भएको छ। आज इतर पक्षले काठमाडौँमा गरेको भेलालाई सम्बोधन गर्दै नेता बस्नेत,
1: अहिले गगन थापाजीको नेतृत्वमा चुनावमा होमिने बित्तिकै खरानी गगन थापाजी आफै पनि चुनाव हारेर आउनुभयो। म तपाईँहरूलाई भन्न चाहन्छु, गगन थापाजी यहाँ 4 नम्बरमा लडेको भए उहाँका अरू उम्मेद्वार जस्तै उहाँको यहाँ जमानत जफत हुन्थ्यो। के को आधारमा मैले भनेको हुँ भने, सिन्धुपाल्चोक जिल्लाका मात्रै 9,600 मतदाता यहाँ छन् र उनीहरूको कुरा सुनेर भने हो मैले। त्यसकारण गगन थापाजी इतिहासको कुन क्षणमा पुग्ने हो हामीलाई थाहा छैन, त्यो मतलबको विषय भएन। र अब एकता एकता एकता के हो, एकता के हुन्छ, एकता के सम्भव छ अब? त्यसकारणले भाद्र 2 गतेबाट उहाँहरू अधिवेशनमा लाग्ने रे, एउटा अधिवेशनमा हामी एकता एकताको कुरा गरेर बसेर यो काम छैन।
0: सर्वोच्च अदालतले कपिलवस्तु 3 का कांग्रेस सांसद अभिषेक प्रताप शाहलाई पक्राउ नगर्न आदेश दिएको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले सांसद शाह विरूद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न सरकारको नाम अल्पका दिन आदेश दिएको हो। आफू विरूद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग गर्दै सांसद शाहले गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएर हिजो रिटाल्नु भएको थियो। सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि बोलाएको छ। कपिलवस्तु 3 बाट निर्वाचित शाह विरूद्ध कपिलवस्तु कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप छ। मनसुनजनी विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यान आकर्षण गराउन राष्ट्रिय सभामा ध्यान आकर्षण प्रस्ताव दर्ता भएको छ। कांग्रेसको प्रस्तावमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालको समर्थनमा सार्वजनिक महत्वको विषयमा ध्यान आकर्षण प्रस्ताव दर्ता गरिएको हो। कांग्रेसका राष्ट्रिय सभा सांसद पदम बहादुर परियार,
2: मनसुन सुरु भइसकेका छ, त्यो सन्दर्भमा अघिल्लो वर्ष पनि लगभग 140 भन्दा बढी नेपाली नागरिकहरूको मनसुनकै कारणले गर्दाखेरि ज्यान गयो, कैयौँ हजारौँ सयौँ चाहिँ नेपालीहरू चाहिँ नै घाइते हुनुभयो, 14,000 भन्दा बढीको चाहिँ होइन प्रभावित हुनुभएको छ। यत्रो ठुलो आँकडा चाहिँ नेपाली जनताहरू प्रत्येक वर्ष विपदको कारणले गर्दाखेरि प्रभावित हुने आँकडा छ, तर त्यसको सन्दर्भमा नेपाल सरकारको पूर्व तयारी भने असाध्यै फितलो भएको हामीले पाएका छौँ। खास गरिकन अहिले नेपाल सरकारको तर्फबाट विपदलाई हेर्ने राष्ट्रिय विपद व्यवस्थापन तथा न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जुन नेतृत्व छ त्यो नेतृत्व अहिले नै खाली छ। सरकारले चाहिँ अस्ति अध्यादेश लिएर आएर त्यसको नेतृत्व हटाएको छ। अब त्यो नेतृत्व नै नहुँदाखेरि त्यो प्राधिकरणले कसरी जनताको जीवधनको सुरक्षा यो विपदको बेलामा गर्न सक्ला भन्ने आशंका हामीलाई ठुलो छ। तसर्थ त्यही विषयलाई सरकारलाई अझै बढी गम्भीर बनाउनको लागि हामीले यो ध्यान आकर्षण प्रस्ताव चाहिँ आज संसदमा राष्ट्रिय सभामा चाहिँ दर्ता गराएका छौँ।
0: कांग्रेस सभापति गगन कुमार थापाले सरकारले आफ्नो गति लिइरहँदा प्रतिपक्षी दल पनि गतिशील बनेको बताउनु भएको छ। बीपी स्मृति दिवसको अवसरमा आयोजित दौड़, कला सृजना र जलवायु बहस कार्यक्रम समापनमा सभापति थापा,
3: आज बिहान हामी सबैजना सँगसँगै दौड्यौँ, म पनि 5 किलोमिटर एकछिन पनि विराम नगरिकन दौडेँ, अनि मसँगै दौडँदै गरेको एकजना साथीले भन्नुभयो, दाइले पनि दौडिँदै गर्दाखेरि ब्रेक नलाई दौडिनु हुँदो रहेछ, अनि सँगै हिँडेको अर्को साथीले के भन्नुभयो भने कुरा एकदम मिलेको छ दाइ, गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने भनेर भन्नुभयो, मैले ठिकै छ यसपालि यस्तै हो भने।
0: थापाले स्मृति दिवसको कार्यक्रमबाट उठेको कोषमा पार्टीले 10 लाख रूपियाँ थपेर सरकारले विस्थापित बनाएका सुकुम्बासी बालबच्चाका लागि खर्च गर्ने जानकारी पनि दिनुभएको छ।
3: धावकै छ पुरा, जतिले जति साथीहरूले पुरा गर्नुभयो त्यो पुरा गर्नुभएको नम्बर्सलाई एप्रोक्स त्यसलाई हेरिकन एकजना साथीको बराबर करिब 500 रुपियाँ पार्टीको तर्फबाट कन्ट्रिब्युट गर्ने गरिकन हामीले 10 लाख रुपियाँ पार्टीको तर्फबाट मानव कल्याण कोषमा राखेका छौँ। र यो 10 लाख रुपियाँ अहिलेका लागि जुन विस्थापित भएका सुकुम्बासीको परिवारहरू छन्, खास गरिकन परिवारबाट एकल महिला र सानसाना नानीहरू जसको पढ्ने कुरामा अवरोध पुगेको छ, उनीहरूका निम्ति यो सम्पूर्ण पैसा हामी त्यसमा खर्च गर्छौँ।
0: बारम्बार बिजुली जाने समस्या बुझ्नका लागि नेपाल विद्युत प्राधिकरणले मुलुकभर विशेष अभियान चलाउने भएको छ। बारम्बारको विद्युत अवरोध र कमजोर वितरण प्रणाली प्रति उपभोक्ताको गुनासो बढ्न थालेपछि प्राधिकरणले विशेष अभियान चलाउन थालेको हो। वितरण र ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले मुलुकभर अभियान चलाउने लगायतका 26 बुँदे सुधारात्मक निर्देशन जारी गर्नुभएको छ। यो अभियानमा प्राधिकरणले बढी समस्या हुने फिडर पहिचानदेखि मर्मत चुहावट नियन्त्रण र कर्मचारीको जवाफदेहीता उपभोक्ता सेवा सङ्घका विषयलाई कार्ययोजना समेटेको छ।

0: शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाललाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज अग्रवाललाई डिडली बजारबाट नियन्त्रणमा लिएको हो। दीपक भट्ट र शङ्करका छोरा सुलभ अग्रवाल समेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा अग्रवाललाई प्रतिवादी बनाइएको थियो। यही मुद्दामा आज शङ्करलाल अग्रवाललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। अग्रवाललाई प्रहरीले आजै उच्च अदालत पाटनमा थुन्छेकका लागि उपस्थित गराएको छ। मुद्दाको अभियोग पत्रमा अग्रवाललाई फरार प्रतिवादी बनाइएको छ। कांग्रेस क्षेत्रपक्षका नेताले पार्टी सभापति गगन कुमार थापाको कटाक्ष गरेका छन्। आज पीपी स्मृति दिवसको अवसरमा क्षेत्रपक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता मोहन बस्नेतले गगन थापाले पार्टीलाई खरानी बनाएको आरोप लगाउनु भएको छ।
1: खरानी अहिले गगन थापाजीको नेतृत्वमा चुनावमा होमिने बित्तिकै खरानी गगन थापाजी आफै पनि चुनाव हारेर हुनुभयो। म तपाईँहरूलाई भन्न चाहन्छु, गगन थापाजी यहाँ चार नम्बरमा लडेको भए उहाँका अरू उम्मेद्वार जस्तै उहाँको यहाँ जमानत जफत हुन्थ्यो। के को आधारमा मैले भनेको हुँ भने सिन्धुपाल्चो जिल्लाका मात्रै 9,600 मतदाता यहाँ छन् र उनीहरूको कुरा सुनेर भने हो मैले। त्यसकारण गगन थापाजी इतिहासको कुन क्षणमा पुग्ने हो हामीलाई थाहा छैन, त्यो मतलबको विषय भएन। र अब एकता एकता एकता के हो, एकता के हुन्छ, एकता के सम्भव छ अब। त्यसकारणले भाद्र 2 गतेबाट उहाँहरू अधिवेशनमा लाग्ने रे, एउटा अधिवेशनमा हामी एकता एकताको कुरा गरेर बसेर यो काम छैन।
0: कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति गगन थापालाई कपट नगरी पार्टी एकताको वातावरण बनाउन चेतावनी दिनुभएको छ।
2: यो देशलाई बचाउने, संकटबाट बचाउने, राष्ट्रियतालाई बचाउने, जनतापतिका लोकतन्त्र लोकतान्त्रिक शासन पद्धतिलाई बचाउने, गरिब जनतालाई अगाडि बढाउने, समाजवादको सिद्धान्तको रक्षा गर्ने र त्यो बाटो त्यसलाई हिँडाउने जिम्मेवारी काङ्ग्रेसको हो। त्यो बलियो काङ्ग्रेसले गर्न सक्छ, आजको दुब्लो काङ्ग्रेसले गर्न सक्दैन, विभाजित काङ्ग्रेसले गर्न सक्दैन। यस्तै अवस्थामा पुग्यो भने के हुन्छ? काङ्ग्रेस छलछाम गरेर भन्न चाहन्न। यो महिनाको अन्तिम सम्ममा पुग्दा हामीले भनेका छौँ एउटा भेला हुन्छ, राष्ट्रिय भेला, नयाँ कार्य दिशा तय हुन्छ। के हो नयाँ कार्य दिशा? सबले बुझ्छन् यो कुरा। हामीले कुनै छलछाम गरेर काम गरिरहेका छैनौँ भनेर गरिराखेका छौँ। अझै पनि भन्न चाहन्छु, तपाईँ गगन थापा साहसी बन्नुहोस्, अकपट बन्नुहोस्, असङ्कोच रहित भएर, खुला भएर, खुला छाती राखेर मैले जोडे काङ्ग्रेस भन्ने आँट गर्नुहोस्। तपाईँलाई जसले रोक्छ त्यसलाई धकेल्नुहोस्, तपाईँपट्टि आउन नदिनुहोस्। यति आँट छैन तपाईँमा।
0: काङ्ग्रेसका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार खड्गेले थापा अन्यत्र कतैबाट सञ्चालित भएको भन्ने गिरिजा प्रसाद कोइरालाको भनाई अहिले आएर पुष्टि भइरहेको दावी गर्नुभएको छ।
3: गिरिजा ओले नेभी संघको सभापति नेभी संघ विघटन गर्दा जलजलिया छ, नेभी संघको सभापति मा विघटन गर्दा सम्पूर्ण कमिटी विघटन हुन्छ, तर हल्ला मचाइयो, गुरु र गगन हटाइयो भनेर र गिरिजाओको विरुद्धमा कपाल काटेर बसियो र गिरिजाओले त्यतिखेर भन्नुभयो, त्यतिखेरै भन्नुभएको थियो काहीँबाट सञ्चालित छन् भनेर। आज त्यसको प्रमाणित हुँदैछ र बिस्तारै आफ्नै आँखाले, नाङ्गो आँखाले देखिँदैछ।
0: समुद्रमा अन्त्येष्टि गर्ने प्राचीन परम्परा अनुसार पूर्व नाविक र नौसैनिकहरूको स्थितिलाई जहाजको किनाराबाट समुद्रमा विसर्जन गरिएको छ। यो परम्परा अनुसार समुद्रसँग जीवन बिताएका सैनिकहरूलाई उनीहरूको सेवास्थलमै अन्तिम सम्मान दिने गरिन्छ। 7 सैनिक परिवारले आफ्ना प्रियजनलाई अन्तिम विदाई गर्दाको समयमा हाना किङ पनि सहभागी हुनुभएको छ।
4: To God's merciful keeping, and we now commit his ashes to the deep.
5: Every week throughout summer, on Tuesdays in Plymouth, Wednesdays in Portsmouth, and Thursdays in Faslane, sailors and marines who've served their country have their ashes scattered to the sea. Relatives are taken out on a boat with the ashes of their loved ones in biodegradable bags encased in small cardboard boxes. This is placed on a wooden chute, draped in a Union Jack, and after a short blessing, they are tipped into the sea. Leading hand Kurt Tarrant is a committal's assistant.
6: When the bishop's doing his speech and he's talking about this is the final resting place, sort of quite a sombre moment, you think this is literally where they're going to be for the rest of the time, but it's really nice knowing that the family's there to see him off and that you get to be a part of it.
7: Very proud serviceman.
5: Russell Wright was saying goodbye to his dad, Tommy.
7: Originally, he wanted a Viking funeral. He understood that that wasn't kind of allowed in this country, so he says, okay, if you can't burn me at sea, he says, at least scatter me at sea, I'll be fine. I'm happy with that.
5: It's a free service.
8: Yo, BFBS, Gorkha Radio Home.

0: नेकपा एमालेले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानिया नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बागमती प्रदेश सरकारमा सहभागी एमालेका 6 जना मन्त्रीले आज राजीनामा बुझाएका हुन्। केन्द्रको निर्देशन अनुसार एमालेका मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राजीनामा दिएका हुन्। एमालेले समर्थन फिर्ता लिएपछि बानिया नेतृत्वको सरकारले प्रदेशसभामा बहुमत गुमाएको छ। अब मुख्यमन्त्री बानियाले 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। बानियाले विश्वासको मत प्राप्त नगरे नयाँ सरकार गठनको प्रक्रिया शुरू हुनेछ। सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री बालेन्द्र शाह ले हिजो घोषणा गरे अनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय पनि गरेको छ। यस्तै 2085 साल भदौ उपशान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ ल्याण्डिङ तथा नेभिगेसन शुल्क र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिन बैठकले स्वीकृति दिएको छ। साथै मिटर ब्याज परिषदसँग सरकारी सहमतिले 2083 साउन 1 गते गरेको सम्झौता अनुमोदन गर्ने सरकारले निर्णय गरेको छ। मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखितहरू अवैध घोषणा गरिएको छ। बैठकले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारी र गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्र राजकुमारलाई तोक्ने निर्णय पनि गरेको छ। मनसुनजनी विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी अत्यन्तै फितलो र गैर जिम्मेवार भएको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा उजुरी सार्वजनिक महत्वको उजुरी प्रस्ताव दर्ता गराएका छन्। नेपाली काँग्रेसका एमाले नेकपा र जसपाले मुख्यमन्त्रीको ध्यानकर्षण सहित प्रस्ताव दर्ता गराएका हुन्। ध्यानकर्षण पत्रमा विवाद आएपछि मात्र राहत उद्धारमा सक्रिय हुने पुरानै प्रविधि दोहोरिएको र विपद जोखिम न्यूनीकरण प्राधिकरण नेतृत्वविहीन भएकोमा आपत्ति जनाइएको छ। 3 तहका सरकार, सुरक्षा निकाय र सरकारवाला निकायबीच एकीकृत कमाण्ड प्रणालीको अभाव देखिएको र बीपी राजमार्ग पृथ्वी राजमार्ग नारायणगढ मुगलिन खण्ड र कर्णाली राजमार्ग लगायतका जोखिमपूर्ण सड़कमा सरकारको पूर्व तयारीमाथि प्रश्न उठाइएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले काँग्रेस मधेस केन्द्रित दल र अन्य राजनैतिक शक्तिहरू एक हुनुपर्ने बेला आएको बताउनु भएको छ। आज जनकपुरमा आयोजित मधेस प्रदेश समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्ड
1: यो देशले पनि र कम्युनिस्ट आन्दोलनले पनि निकै ठुलो दुर्घटना बिहोर्नु पर्ने खतरा पनि हामीले देखेका छौँ।
0: कुखुरा व्यवसायीहरूले कुखुरा फार्म र अण्डा उत्पादन पहिले जस्तै सामान्य अवस्थामा फर्किन 8 महिनासम्म लाग्ने बताएका छन्।
2: 11 जिल्लामा फैलिएको बर्ड फ्लू र H9 इन्फ्लुएन्जा संक्रमणका कारण उत्पादन चक्र नै अवरुद्ध भएको व्यवसायको भनाइ छ। नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुण चन्द्र विष्टका अनुसार बर्ड फ्लूबाट करिब 2 अर्ब रूपियाँ र H9 इन्फ्लुएन्जाबाट करिब 2 अर्बको क्षति भएको छ। कुखुरा नष्टसँगै उत्पादन रोकिनु, खोर खाली राख्नुपर्ने, बैंकको ब्याज तिर्नुपर्ने र बजार आपूर्तिमा कमी आउनुले किसानमाथि आर्थिक भार थपिएको उहाँको भनाइ छ। नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले एकपटक उत्पादन बन्द भएपछि पुरानै अवस्थामा फर्किन 8 महिनासम्म लाग्ने बताउनु भएको छ। पशु सेवा विभागले भने बर्ड फ्लूबाट करिब 80 करोडको प्रत्यक्ष क्षति भएको जनाएको छ। संक्रमित कुखुरा अण्डा र दाना नष्ट गर्दा हालसम्म करिब 50 करोड रुपियाँ क्षतिपूर्ति वितरण गरिएको विभागका निर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। विभागका अनुसार संक्रमण नियन्त्रणका क्रममा 5,70,000 जति कुखुरा, 9,90,000 अण्डा र 1,95,000 किलो दाना नष्ट गरिएको छ। मोरङ, झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू पुष्टि भएको थियो। साउन लागे यता भने बर्ड फ्लू संक्रमण देखिएको छैन।
0: भारतको कक्रोच आन्दोलन बिहारको पटनामा पनि विस्तार भएको छ। दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बिहारको राजधानी पटनामा पनि प्रदर्शन भएको हो। प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थी बीच झडप भएको छ। अल इण्डिया स्टुडेन्ट्स एसोसिएसनले आज पटनामा निकालेको जुलुसलाई प्रहरीले रोकेपछि स्थिति तनावग्रस्त बनेको हो। पटनाको गान्धी मैदान गेटबाट राजभवनतिर अघि सरेको जुलुसलाई जेपी गोलम्बर नजिकै प्रहरीले अवरोध गरेपछि झडप भएको हो। प्रदर्शनकारीले ढुङ्गा मुडा गरेपछि प्रहरीले पानीको फोहरा र

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नागनगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।

0: कांग्रेस इतर पक्षका नेताले पार्टी सभापति गगन थापाको कटाक्ष गरेका छन्। आज बीपी स्मृति दिवसको अवसरमा इतर पक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता मोहन बस्नेतले गगन थापाले पार्टीलाई खरानी बनाएको आरोप लगाउनु भएको छ।
1: अहिले गगन थापाजीको नेतृत्वमा चुनावमा होमिने बित्तिकै खरानी गगन थापाजी आफै पनि चुनाव हारेर हुनुभयो। म तपाईँलाई भन्न चाहन्छु, गगन थापाजी यहाँ 4 नम्बरमा लडेको भए उहाँका अरू उम्मेद्वार जस्तै उहाँको यहाँ जमानत जफत हुन्थ्यो। के को आधारमा मैले भनेको हुँ भने, सिन्धुपाल्चोक जिल्लाका मात्रै 9,600 मतदाता यहाँ छन् र उनीहरूको कुरा सुनेर भने हो मैले। त्यसकारण गगन थापाजी इतिहासको कुन क्षणमा पुग्ने हो हामीलाई थाहा छैन, त्यो मतलबको विषय भएन। र अब एकता एकता एकता के हो, एकता के हुन्छ, एकता के सम्भव छ अब? त्यस कारणले भाद्र 2 गतेबाट उहाँहरू अधिवेशनमा लाग्ने रे, एउटा अधिवेशनमा हामी एकता एकताको कुरा गरेर बसेर यो काम छैन।
0: कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले सभापति थापालाई कपट नगरी पार्टी एकताको वातावरण बनाउन चेतावनी दिनुभएको छ।
2: यो देशलाई बचाउने, संकटबाट बचाउने, राष्ट्रियतालाई बचाउने, जनताको अधिकार लोकतान्त्रिक शासन पद्धतिलाई बचाउने, गरिब जनतालाई अगाडि बढाउने, समाजवादको सिद्धान्तको रक्षा गर्ने र त्यो बाटो त्यसलाई हिँडाउने जिम्मेवारी काङ्ग्रेसको हो। त्यो बलियो काङ्ग्रेसले गर्न सक्छ, आजको दुब्लो काङ्ग्रेसले गर्न सक्दैन, विभाजित काङ्ग्रेसले गर्न सक्दैन। यस्तै अवस्थामा पुग्यो भने के हुन्छ? काङ्ग्रेस छलछाम गरेर भन्न चाहन्न। यो महिनाको अन्तिम सम्ममा पुग्दा हामीले भनेका छौँ, एउटा भेला हुन्छ, राष्ट्रिय भेला, नयाँ कार्य दिशा तय हुन्छ। के हो नयाँ कार्य दिशा? सबले बुझ्छन् यो कुरा। हाम्रो कुरै छलछाम गरेर काम गरिरहेका छैनौँ भनेर गरिराखेका छौँ। अझै पनि भन्न चाहन्छु, तपाईँ गगन थापा साहसी बन्नुहोस्, अकपट बन्नुहोस्, असङ्कोच रहित भएर, खुला भएर, खुला छाती राखेर मैले जोडे काङ्ग्रेस भन्ने आँट गर्नुहोस्। तपाईँलाई जसले रोक्छ त्यसलाई धकेल्नुहोस्, तपाईँपट्टि आउन दिनुहोस्। यति आँट छैन तपाईँमा।
0: नेता शेखर कोइरालाले थापातर्फ इङ्कित गर्दै काङ्ग्रेसमा पनि हुकुमी शासन लाद्न थालिएको आरोप लगाउनु भएको छ।
3: काङ्ग्रेस पनि कता कता मलाई लाग्छ हुकुमी शासनको हिसाबले नेपाली काङ्ग्रेस पनि चलिरहेको मैले महसुस गर्दछु। वडा सभापतिहरूलाई बिना स्पष्टीकरण, बिना सोधपुछ अध्यावधि किन नगरेको, किन नगराएको नाउँमा वडा सभापतिहरूलाई निकालिएको छ। त्यो हामीहरू कसैलाई पनि, नेपाली कङ्ग्रेसका कसैलाई पनि त्यो सहयोग हुन सक्दैन। नेपाली कङ्ग्रेसभित्र निरङ्कुशता जन्मिरहेका छ, त्यसको अन्त हामीहरूले गर्नुपर्ने आवश्यकता छ।
0: काङ्ग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले थापा अन्यत्र कतैबाट सञ्चालित भएको दावी गर्नुभएको छ।
4: गिर्जा ओले नेभी संघको सभापति, नेभी संघ विघटन गर्दा जलजली आछ, नेभी संघको सभापति मा विघटन गर्दा सम्पूर्ण कमिटी विघटन हुन्छ, तर हल्ला मचाइयो, गुरु र गगन हटाइयो भनेर, र गिर्जाओको विरुद्धमा कपाल काटेर बसियो। र गिर्जा ओले त्यतिखेर भन्नुभयो, त्यतिखेरै भन्नुभएको थियो काहीँबाट सञ्चालित छन् भनेर। आज त्यसको प्रमाणित हुँदैछ र बिस्तारै आफ्नै आँखाले, नानो आँखाले देखिँदैछ।
0: इतर समूहले राष्ट्रिय भेलाको घोषणा पनि गरेको छ। साउनको 29 गते भेला आयोजना गर्ने तय भएको नेता प्रकाश मानसिंहले जानकारी दिनुभएको छ। भेला काठमाडौँमा हुनेछ। शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई फेरि पक्राउ गरिएको छ। नेपाल भरेको केन्द्रीय अनुसन्धान ब्यूरोले अग्रवाललाई आज टेलिबजारबाट नियन्त्रणमा लिएको हो। दीपक भट्ट र शंकरका छोरा सुलभ अग्रवाल समेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा अग्रवाललाई प्रतिवादी बनाइएको थियो। यही मुद्दामा आज शंकरलाल अग्रवाललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। अग्रवाललाई प्रहरीले आजै उच्च अदालत पाटनमा थुन्चेकका लागि उपस्थित गराएको छ। मुद्दाको अभियोग पत्रमा अग्रवाललाई फरार प्रतिवादी बनाइएको छ। अग्रवाललाई यसअघि गत चैत्र 20 गते सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा पक्राउ गरिएको थियो। त्यति बेला अग्रवाललाई 2 दिन हिरासतमा राखेर चैत्र 22 गते सामान्य तारिकमा छाडिएको थियो। सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तुराको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै मन्त्री परिषद बैठकले प्रधानमन्त्री वालेन्द्र शाहले हिजो घोषणा गरे अनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय गरेको छ। बैठकले मिटर ब्याज लिने गरी भएका सबै लिखितहरू आजको मितिबाट अवैध घोषणा पनि गरेको छ। मिटर ब्याज पीड़ित र सरकारी पक्षबीच साउन 1 गते भएको सम्झौतालाई मन्त्री परिषदले अनुमोदन गरेको हो, जस अनुसार आजैका मितिबाट मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखित अवैध भएको छ। यस्तै 2085 साल भदौ मसान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय निर्मित हवाई उडानमा पार्किङ, ल्याण्डिङ तथा नेभिगेशन शुल्क र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने बैठकले स्वीकृति दिएको छ। नेकपा एमाले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बागमती प्रदेश सरकारमा सहभागी एमालेका 6 जना मन्त्रीले आज राजीनामा बुझाएका हुन्। एमाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानिया नेतृत्वको सरकारले प्रदेशसभामा बहुमत गुमाएको छ। अब मुख्यमन्त्री बानियाले 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। बानियाले विश्वासको मत प्राप्त नगरे नयाँ सरकार गठनको बाटो खुल्नेछ। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले दार्चुला पुगेर सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको छ। आज विज्ञप्ति जारी गर्दै डाक्टर केसीले आफूले माग गरेको सरकारले व्यवस्था गरेका कारण भोलिदेखि सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको हो। माग पूरा गर्न उहाँले हिजोसम्मको समय दिनुभएको थियो। उहाँले आफ्नो सत्याग्रहबाट उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवार सरकार हुने चेतावनी पनि दिनुभएको छ। अब खबर फटाफट।
5: श्रमिक र पीड़ितले दिएको उजुरी 1 घण्टाभित्र सम्बोधन गर्न श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा केन्द्रलाई। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन उजुरी सम्बोधन भए लगत्तै विभागमा जानकारी गराउनु पर्ने। वैदेशिक रोजगारीको लोभ देखाएर 32 लाख भन्दा बढी ठोक्ने 4 जना काठमाडौँमा पक्राउ। काठमाडौँ 17 की पूजा शाही, 70 बोधेवर साइन 3 का दीपक शाह, सर्लाही बसबरिया 3 का जयमंगल प्रसाद निषाद र रामेसाब मन्थली 3 की मीना श्रेष्ठमाथि कारवाही हुँदै। कैदी राख्ने ठाउँ नभएपछि भरतपुर कारागारबाट वर्ष दिनमा 116 कैदीलाई अरू जेलमा सारियो। 505 जना कैदी राख्ने कारागारमा अझै 40 महिला सहित 717 कैदीबन्दी राखिँदै।
0: समुद्रमा अन्त्येष्टि गर्ने प्राचीन परम्परा अनुसार पूर्व नाविक र नौसैनिकहरूको अस्थिलाई जहाजको किनारबाट समुद्रमा विसर्जन गरिएको छ। यो परम्परा अनुसार समुद्रसँग जीवन बिताएका सैनिकहरूलाई उनीहरूको सेवास्थलमै अन्तिम सम्मान दिने गरिन्छ। 7 सैनिक परिवारले आफ्ना प्रियजनलाई अन्तिम विदाई गर्दाको समयमा हाना किङ पनि सहभागी हुनुभएको छ।
6: To God's merciful keeping, and we now commit his ashes to the deep.
7: Every week throughout summer, on Tuesdays in Plymouth, Wednesdays in Portsmouth, and Thursdays in Faslane, sailors and marines who've served their country have their ashes scattered to the sea. Relatives are taken out on a boat with the ashes of their loved ones in biodegradable bags encased in small cardboard boxes. This is placed on a wooden chute, draped in a Union Jack, and after a short blessing, they are tipped into the sea. Leading hand Kurt Tarrant is a committal's assistant.
8: When the bishop's doing his speech and he's talking about this is the final resting place, sort of quite a sombering moment, you think this is literally where they're going to be for the rest of time, but it's really nice knowing that the family's there to see him off and that you get to be a part of it.
9: A very proud serviceman.
7: Russell Wright was saying goodbye to his dad, Tommy.
9: Originally, he wanted a Viking funeral. He understood that that wasn't kind of allowed in this country, so he was... He says, okay, if you can't burn me at sea, he says, at least scatter me at sea, I'll be fine. Because I'm happy with that.
7: It's a free service run by the Navy Chaplaincy for anyone who served in the Royal Navy, Marines or Merchant Navy. Slots are booked up months in advance and people come from far and wide to say goodbye in this age-old ritual.
10: Hannah King, BFPS Forces News in Portsmouth.
0: भारतको कक्रोच आन्दोलन बिहारको पटनामा पनि विस्तार भएको छ। दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बिहारको राजधानी पटनामा पनि प्रदर्शन भएको हो। प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच झडप भएको छ। अल इण्डिया स्टुडेन्ट्स एसोसिएशनले आज पटनामा निकालेको जुलुसलाई प्रहरीले रोकेपछि स्थिति तनावग्रस्त बनेको थियो। पटनाको गान्धी मैदान गेटबाट राजभवनतिर अघि बढेको जुलुसलाई जेपी गोलम्बर नजिकै प्रहरीले अवरोध गरेपछि झडप भएको हो।
11: You're BFBS, Orca Radio.

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्ने महत्वाकांक्षी लक्ष्य कार्यान्वयनका लागि चुनौती के छन्?
1: त्यो संख्यामा रहेको चाहिँ स्टाफहरूबाट संरक्षण हुनु चाहिँ असम्भव नै देखिन्छ, त्यस कारणले गर्दा इन्स्टिट्युसनल क्यापासिटी बढाउनु पर्यो।
0: काङ्ग्रेस फुट्ने सम्भावना कति देखिन्छ?
2: सम्भावनामा

0: त्यति धेरै देखिनँ, तर छुटिहाल्यो भने पनि म त्यसबाट ठुलै क्षति हुने, काङ्ग्रेसै खत्तम भयो भन्ने जस्तो मलाई लाग्दैन।
1: राजनीति शास्त्री लोकराज बराल र अमेरिका र साउदी अरब बीच परमाणु कार्यक्रम सम्झौताको घोषणा गरिँदै। तर सुरुमा प्रमुख विश्व समाचार।
2: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकाले आज साउदी अरबसँग एउटा महत्त्वपूर्ण सम्झौता घोषणा गर्ने ठानिएको छ, जसले त्यहाँ गैरसैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रियाक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब इमिरेट्स UAE-सँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले हुर्मुज जलमार्गमा कुनै पनि जहाजमाथि आक्रमण गरेमा हरेक आक्रमणको प्रत्युत्तरमा इरानी पूर्वाधारमाथि हमला गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालको एउटा पोस्टमा उनले उक्त जलमार्गका जहाजहरूलाई लक्षित गरी कुनै क्षेप्यास्त्र, रकेट वा ड्रोन हमला गरिए अमेरिकाले त्यसको जवाफमा एउटा पुल वा विद्युत केन्द्र ध्वस्त पार्ने बताएका हुन्। इरान र अमेरिका बीच एकअर्कामाथि आक्रमण प्रत्याक्रमणहरू जारी रहँदा अमेरिकी क्षेप्यास्त्रहरूले उक्त जलमार्गको लारक टापुमा प्रहार गरेका इरानी सञ्चार माध्यमहरूले जनाएका छन्। युक्रेनका पदमुक्त गरिएका पूर्व सेना प्रमुखले आफ्ना सशस्त्र बलहरू पुनः आक्रमण अभियानका क्रममा रहेका र यो वर्ष अहिलेसम्म 700 वर्ग किलोमिटर भूभाग रुसको कब्जाबाट मुक्त गरिसकिएको भन्दै युद्ध क्षेत्रमा आफ्नो कार्य सम्पादनको बचाव गरेका छन्। जेनरल अलेक्सान्डर सिएस्कीको कामको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उनको पदमुक्तिको घोषणाका क्रममा पनि प्रशंसा गरेका थिए। उनका उत्तराधिकारी मिखाइलो ड्रापाटीले आज आफूलाई प्रतिआक्रमणका गतिविधि तीव्र बनाउने सहितका विभिन्न जिम्मेवारीहरू दिइएका बताएका छन्। जेलेन्स्कीले सेनामा पुनर्गठन कार्यलाई निरन्तरता दिइराखेका छन्। पारम्परिक सोचका सिएस्की र यसअघिका रक्षा मन्त्री मिखाइलो फेडरो बीचको तनाव चरममा पुग्दा यो संकट उत्पन्न भएको थियो। विश्व स्वास्थ्य संगठन WHO-ले प्रजातान्त्रिक गणतन्त्र कङ्गो र युगाण्डामा फैलिएको इबोला प्रकोपबाट ज्यान गुमाउने मानिसहरूको संख्या 1,000 नाघेको जनाएको छ। मे महिनामा पहिलो पटक उक्त संक्रमण पुष्टि भए यता संक्रमणका करिब 2,500 मामिला दर्ता भएका छन्। बीबीसीका रिचर्ड कागोए भन्छन्, इबोला प्रकोपबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढिरहेको छ किनकि यो भाइरस पूर्वी क्षेत्रका 5 प्रान्तमा फैलिरहेको छ। बीबीसीका रिचर्ड खागोए र भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोका समर्थकहरू न्युयोर्कको एउटा अदालत बाहिर भेला हुन थालेका छन्, जहाँ उनी केही घण्टापछि उपस्थित हुने भनिएको छ। आजको बहसले आउँदो वर्षको जुनमा हुने भनिएको सुनवाईको मिति तय गर्न सक्नेछ। यो मामिला लागु औषध तस्करी, लागु औषध आतंकवाद र हात हतियारसँग सम्बन्धित छ, जसलाई मदुरोले अस्वीकार गर्दै आएका छन्। जनवरीमा अमेरिकी सेनाले काराकासबाट नियन्त्रणमा लिए यता मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्युयोर्कको एउटा कारागारमा राखिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईँलाई पुनः स्वागत छ। श्रम मामिला हेर्ने एउटा निकायले नेपालभित्र श्रमिकका उजुरी तथा निवेदन सम्बन्धी प्रक्रियागत काम 1 घण्टाभित्र सम्बोधन गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको अधिकारीहरूले बताएका छन्। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीबारे कतिपय सेवाग्राहीले युवा श्रम तथा रोजगार मन्त्री समक्ष गुनासो गरेपछि ती कार्यालयहरूलाई परिपत्र गरिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकले बताएका छन्। श्रमिकका उजुरी अथवा निवेदनमाथि समयमै कार्यवाहीका निम्ति संस्थागत क्षमता विस्तार आवश्यक रहेको श्रम मामिलाका एक जानकारले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
3: श्रमिक मामिला हेर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहत हाल देशभरि 11 श्रम तथा रोजगार कार्यालयहरू रहेका छन्। श्रमिकका उजुरी समयमै सम्बोधन नगर्नेदेखि सेवाग्राहीसँग उचित व्यवहार नदेखाउनेसम्मका कर्मचारीबारे गुनासो आएपछि मातहतका कार्यालयहरूलाई विभागले परिपत्र गरेको हो। कार्यालयमा श्रमिक अथवा पीडितले दिने गरेका उजुरी वा निवेदन उपर कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीले एक घण्टाभित्रै स्पष्टसँग यथोचित सम्बोधन गर्नुपर्ने परिपत्रमा उल्लेख छ। त्यसबारे थप प्रश्न पार्दै विभागका महानिर्देशक चक्रपाणी पाण्डेले कोही पीडित श्रमिकले कुनै गुनासो लिएर आउँदा एक घण्टाभित्र त्यसलाई हेरेर आफूसँग सम्बन्धित छ भने दर्ता गरी बाँकी प्रक्रिया बताइदिने वा आफूसँग सम्बन्धित छैन भने त्यो निकाय जानुहोला भनेर सम्झाइदिनुपर्ने बताए। एक घण्टाभित्रै समस्याको समाधान नहुने भए पनि प्रक्रियागत काम सो समय अवधिमा पुरा गर्नुपर्ने परिपत्रको आशय रहेको उनले उल्लेख गरे।
0: एकै घण्टामा त्यो समाधान हुने त होइन, तर त्यो सम्बोधन त हुनु पर्यो नि। उजुरी लिइदिनेदेखि लिएर उहाँलाई बताइदिने तपाईँको अब यो प्रोसेस हुन्छ, अब कुनैमा औपचारिक निवेदनै दिन पर्ला।
3: उक्त विभाग र ऊ मातहतका कार्यालयहरूले श्रम शोषण अन्त्य गर्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयन भयो वा नभएको हेर्ने, श्रम निरीक्षण गर्ने र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी लगायतका विषय हेर्ने गरेको छ। तर आफूहरू कहाँ आउने उजुरीहरू ठ्याक्कै किटान गरेर नआउने गरेको महानिर्देशक पाण्डे सुनाउँछन्। औसतमा दैनिक 30-35 गुनासा आउने गरेको विभागले जनाएको छ। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीलाई लिएर आलोचना भइरहँदा सीमित स्रोत साधन बीच काम गर्दै आएको विभागको आफ्नो गुनासो छ। समयमै समस्या सम्बोधनका लागि त्यसतर्फ ध्यान दिनुपर्ने श्रम विज्ञ केशव बस्यालको सुझाव छ।
4: श्रमिकहरूको संख्या र हामी यो इस्टेब्लिसमेन्ट भन्छौँ नि, उद्योग कारखानाहरू यस्तो छ, त्यो र अनि नेपाल सरकारको कर्मचारीको रेसियो हेऱ्यो भने पनि त्यो कहीँ कतैबाट सम्भव देखिँदैन। त्यो संख्यामा रहेको चाहिँ स्टाफहरूबाट संरक्षण हुनु चाहिँ असम्भव नै देखिन्छ। त्यस कारणले गर्दा सबभन्दा पहिला त इन्स्टिट्युसनल क्यापासिटी बढाउनु पर्यो होइन।
3: त्यसबाहेक श्रम अधिकारबारे स्वयं श्रमिकहरू सचेत हुनुपर्ने आवश्यकता उनी औल्याउँछन्। सामूहिक सौदाबाजी गरेको खण्डमा श्रमिकहरूले आफ्ना सरकार सशक्त रूपमा सम्बोधन गराउन सक्ने उनको तर्क छ। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
1: अब अर्को विषय, नेपाली काङ्ग्रेसभित्र आज बीपी कोइरालाको स्मृति दिवसमा विशेष महाधिवेशन मार्फत आएको नेतृत्व र संस्थापन इतर पक्षले छुट्टा छुट्टै कार्यक्रम गरेका छन्। कतिपयले यसलाई पार्टीभित्र विशेष महाधिवेशनले ल्याएको फाटोको निरन्तरता भनेका छन् भने कतिपयले दुवै पक्षले बीपीको नाम लिए पनि उनको सिद्धान्त अनुसार चल्न नसकेको बताएका छन्। यसै सन्दर्भमा हामीले राजनीति शास्त्री प्राध्यापक लोकराज बराललाई सम्पर्क गरी सुरुमा काङ्ग्रेस पार्टीभित्र भएका पछिल्ला गतिविधिलाई कसरी हेर्नु भएको छ भनेर सोधेका छौँ।
0: उहाँहरूको अलिकति बढी हट जस्तो लाग्छ, हाम्रो त्यो आफ्नो पक्ष भनौँ न, इतर पक्ष उहाँहरू अलिकति लचिलो भएर मिलाउन खोजेदेखि राम्रो हो। अब मिल्दै मिल्दैन होइन, अब मेरो गोरुको बाह्र रुपियाँ भन्ने खालको दृष्टिकोण राख्यो भने त अब पार्टीहरू फुट्ने चुट्ने चलिरहेको छ। पहिले पनि काङ्ग्रेस शेरबहादुरजीहरूको गिरिजाबाबुको उसमा फुटेको पनि हो, गणेश मानजी पनि फुटेर जाने हो, फेरि मिलेको हो, धेरै पार्टीको यस्तै हुन्छ। अब अहिलेको समय र सन्दर्भ हार्दै छ।
1: काङ्ग्रेस पार्टीभित्र अब जस्तो आजै दुईटा पक्षको छुट्टै छुट्टै कार्यक्रमहरू भए नि, यस्ता खालका गतिविधिले कङ्ग्रेसलाई कता लगेको जस्तो लाग्छ तपाईँलाई?
0: एउटा त बार्गेनिङ, एउटा मोलतोलको जस्तो लाग्छ, अलिकति केही डिमान्डहरू हामीलाई फुलफिल गरिदियोस् भन्ने छ। अहिले दुई तिनजना धेरै रिजिड हुनुहुन्छ, अलिकति आफै सबै यो डिमान्ड पुरा गर्नै पर्छ नभए हुँदैन भन्ने खालको भन्ने छ। तर अहिलेको सन्दर्भमा अब फुटिहाल्यो भने पनि त्यसमा म त्यो आश्चर्य मान्दिनँ, त्यसलाई अस्वाभाविक पनि मान्दिनँ, पछाडि फेरि चुट्न पनि सक्छ, यस्तो चलिरहन्छ। अब हरेक कुरा त डिक्टेटै गरेको भरमा यो हुनै पर्छ। अब यत्रो वैधानिकता पाइसकेको छ, यत्रो नयाँ अधिवेशनले नयाँ कार्यक्रम बनाएको छ, त्यो कुरालाई एकोमोडेट गर्छु, धेरैलाई एकोमोडेट गर्छु भन्दा भन्दै पनि उहाँहरू चाहिँ एकदमै 111 नै गर्नुपर्छ, नयाँ नवीकरण पनि नगर्ने सदस्यता भन्ने भनाइ छ, त्यो चाहिँ अलिकति उहाँको हट जस्तो लाग्छ, त्यो नभइदिए हुन्थ्यो।
1: दुवै पक्ष एकै ठाउँ आउन सक्ने स्थिति देख्नुहुन्छ कि हुँदैन?
0: म त स्थिति देख्छु अलिकति बार्गेनिङमा, किनभने महाधिवेशन त असोजमा गर्ने भनेको छ, अझै अब साउन भदौ 2 बाँकी छ, यसको विकल्प केही छैन। होइन भने फुटिहाल्यो भने पनि अलिकति त फरक त पर्छ, त्यो पुरानो मान्छेहरू केही समूह त बल्ला, तर त्यो अन्तत गोत्र गाह्रो हुन्छ टिक्नलाई।
1: दुईटा अलग अलग पार्टी भएरै जाने सम्भावना पनि देख्नुहुन्छ? त
0: सम्भावनामा त्यति धेरै देख्दिनँ, तर केही कथाले फुटिहाल्यो भने पनि म त्यसलाई अस्वाभाविक अथवा त्यसबाट ठुलै खति हुने, काङ्ग्रेसै खत्तम भयो भन्ने जस्तो मलाई लाग्दैन।
1: अब जस्तो बीपी कोइरालाको अब आज स्मृति दिवस होइन, बीपीको नाम लिने तर विचार अवलम्बन चाहिँ नगरे जस्तो लागेन तपाईँलाई?
0: त्यो त स्वाभाविक हो, किनभने अहिलेको समय परिस्थिति अनुसार चलाउन नसक्ने उहाँको भिजन जुन थियो, त्यस स्थिति हुन्थ्यो, उहाँको दूरदर्शी टाढो भएको थियो, त्यो त्यो खालको सोच अहिलेको परिस्थितिमा समय र परिस्थिति जहिले पनि बिपीले के भए मैले त्यसमा अध्ययन गर्दाखेरि के पाउँछ भने नेता जो हो जो यथार्थको धरातल उभिन्छ भनेको अहिलेको यथार्थ त यो नयाँ पिँढीकोलाई अगाडि बढाएर लाने नै भन्ने छ नि, यथार्थको धरातल त त्यही हो, हामीले बुझ्छ त उहाँहरू त्यो धरातललाई बुझ्न सक्नु भएन भने अहिले अलिदिनलाई टुक्रिनुहुन्छ फेरि यो अगाडि बढ्दै जान्छ, त्यो त अरू ठाउँमा पनि यस्तो भएका हुन्छ नि, त्यसलाई मैले अस्वाभाविक मान्दिनँ।
1: दुवै पक्ष बिचको ठाउँमा आउन अहिले नेतृत्व र अब संस्थापन जुन इतर पक्ष छ त्यो दुवै पक्षले गर्नुपर्ने चाहिँ के देख्नुहुन्छ तपाईँ?
0: दुवै पक्षले अहिलेको अब त्यत्रो वैधानिकता पाइसकेका छ, त्यत्रो ओभरवेलमिङ सपोर्ट छ, अब सर्वसम्मतिका आधारमा चुनाव भइसकेका छ, त्यसलाई मान्यता दिएर उहाँहरूलाई पनि समावेश गर्छु भनेकै छ अहिलेको गगन थापा समूहले होइन, समूह भए समूह एकोमोडेसनमा गएर यसलाई मिलाउने कुरा हो। अब आफूले उनीहरूले भने चाहिँ यस्तो यो यो यो यो भनेर बाहिर बस्ने तर जनमत छैन भने त भएन नि त, कि त महाधिवेशन हुँदैछ त्यहाँ चुनावमा जित्नु पर्यो, गगन थापाको समूहलाई हराउनु पर्यो, त्यो त डेमोक्रेटिक प्रोसेसै हो, अहिले अहिले त्यसमा भाग लिएर त्यो पनि एउटा हुन्छ नि त, उहाँहरू जनताप्रति जनप्रिय हुनुहुन्छ भने त्यो आउने अधिवेशनमा हराए भइगयो त अर्को पक्षलाई, त्यस कारणले अब मेरो विचारले त सायद टुक्रिजी नै हाल्ला भन्ने जस्तो लाग्छ।
1: उनी थिए राजनीति शास्त्री प्राध्यापक लोकराज बराल। अब एउटा प्रसङ्ग संक्षेपमा, सरकारी सूचना व्यक्तिगत फेसबुक पेजबाट सार्वजनिक गरिएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको आलोचना भएको देखिएको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट मार्फत लगाइएको समता कर फिर्ता लिने घोषणा प्रधानमन्त्री बालेनले 47 लाख फलोअर्स रहेको आफ्नो सामाजिक सञ्जाल मार्फत हिजो सार्वजनिक गरेका थिए। प्रधानमन्त्रीको घोषणाको कैयौंले समर्थन गरिरहँदा केहीले भने पोस्ट मार्फत पैसा आर्जन हुने अर्थात् मोनिटाइज व्यक्ति पेजबाट सरकारी विवरण सार्वजनिक गर्नु उचित नभएको बताएका छन्। बीबीसीको प्रश्नमा प्रधानमन्त्रीको सचिवालयले औपचारिक निर्णय हुन बाँकी रहेका कारण प्रधानमन्त्रीले कार्यालयको नभई निजी पेजबाट कर फिर्ताको घोषणा गरेको जवाफ दिएको छ। साथी अशोक दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौताको घोषणा गर्ने ठानिएको छ जसले त्यहाँ गैरसैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रियाक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब एमिरेट्स युएईसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: वाशिङटन र रियादबीच हुने उक्त सम्झौताले अमेरिकी परमाणु उद्योगका लागि अरबौं डलरको अवसर सिर्जना गर्न सक्नुका साथै इरानसँगको द्वन्द्वका कारण तनावपूर्ण बनेका सम्बन्धहरू सुधार्न मद्दत समेत गर्न सक्ने ठानिएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। उनीहरूमध्ये कतिपयले यो योजनाले अन्ततः साउदी अरबलाई परमाणु हतियार विकास गर्न सक्षम बनाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्। सम्वर्धित युरेनियमलाई विद्युत उत्पादन केन्द्रका लागि इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ, तर त्यसलाई परमाणु बम बनाउन पनि प्रयोग गर्न सकिन्छ। साउदी अरबले गैर सैनिक परमाणु कार्यक्रम अघि बढाउन पाउने आफ्नो अधिकार रहेको लामो समयदेखि बताउँदै आएको छ। आज सार्वजनिक हुने भनिएको उक्त सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अनुमोदन भइसकेको र 30 वर्षसम्म कायम रहने वाल स्ट्रिट जर्नलले जनाएको छ।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यहीं सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

जकि बोल्छौ पक्की तिम्रो टकटकी पड्किन्छ तिम्रो पहिला राम्रो तर अहिले नराम्रो सम्बन्ध हाम्रो त्यो अलि फरक बाडुलीको मर्त्यो मरक मरक मेरो मुस्कानले फिदा थियो तिमी मलाई तिकेर तिमी नजिक आइदिने मेरो छेउमा आएर तिमी बसिदिने अनि बसेर मुसुक्क हाँसिदिने हरेक पाइलामा तिमी सानी नानी मिठो कुरा तिम्रो निकै दामी दामी बोलिदेऊ न अब तिमी लाजेन मानी लाग्छ तिमी नै हो स्वर्ग कि कानी।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: काङ्ग्रेस इतर पक्षका नेताले पार्टी सभापति गगन कुमार थापाको कटाक्ष गरेका छन्। बीपी स्मृति दिवसको अवसरमा इतर पक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता मोहन बस्नेतले गगन थापाले पार्टीलाई खरानी बनाएको आरोप लगाउनु भएको छ।
1: अहिले गगन थापाजीको नेतृत्वमा चुनावमा होमिने बित्तिकै खरानी गगन थापाजी आफै पनि चुनाव हारेर हुनुभयो। म तपाईँलाई भन्न चाहन्छु, गगन थापाजी यहाँ चार नम्बरमा लडेको भए उहाँका अरू उम्मेद्वार जस्तै उहाँको यहाँ जमानत जफत हुन्थ्यो। के को आधारमा मैले भनेको हुँ भने सिन्धुपाल्चोक जिल्लाका मात्रै 9,600 मतदाता यहाँ छन् र उनीहरूको कुरा सुनेर भने हो मैले। त्यसकारण गगन थापाजी इतिहासको कुन क्षणमा पुग्ने हो हामीलाई थाहा छैन, त्यो मतलबको विषय भएन। र अब एकता एकता एकता के हो, एकता के हुन्छ, एकता के सम्भव छ अब? त्यसकारणले भाद्र 2 गतेबाट उहाँहरू अधिवेशनमा लाग्ने रे, एउटा अधिवेशन

0: हामी एकता एकताको कुरा गरेर बसेर यो काम छैन।
1: कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति थापालाई कपट नगरी पार्टी एकताको वातावरण बनाउन चेतावनी दिनुभएको छ।
2: यो देशलाई बचाउने, संकटबाट बचाउने, राष्ट्रियतालाई बचाउने, जनताको अधिकार, लोकतन्त्र, लोकतान्त्रिक शासन पद्धतिलाई बचाउने, गरिब जनतालाई अगाडि बढाउने, समाजवादको रक्षा, सिद्धान्तको रक्षा गर्ने र त्यो बाटो त्यसलाई हिँडाउने जिम्मेवारी काङ्ग्रेसको हो। त्यो बलियो काङ्ग्रेसले गर्न सक्छ, आजको दुब्लो काङ्ग्रेसले गर्न सक्दैन, विभाजित काङ्ग्रेसले गर्न सक्दैन। यस्तै अवस्थामा पुग्यो भने के हुन्छ? काङ्ग्रेस छलछाम गरेर म भन्न चाहन्न, यो महिनाको अन्तिमसम्ममा पुग्दा हामीले भनेका छौँ एउटा भेला हुन्छ, राष्ट्रिय भेला, नयाँ कार्य दिशा तय हुन्छ। के हो नयाँ कार्य दिशा? सबले बुझ्छन् यो कुरा, हामीले कुनै छलछाम गरेर काम गरिरहेका छैनौँ भनेर गरिराखेका छौँ। अझै पनि भन्न चाहन्छु, तपाईँ गगन थापा साहसी बन्नुहोस्, अकपट बन्नुहोस्, असङ्कोच रहित भएर, खुला भएर, खुला छाती राखेर मैले जोडे काङ्ग्रेस भन्ने आँट गर्नुहोस्। तपाईँलाई जसले रोक्छ त्यसलाई धकेल्नुहोस्, तपाईँपट्टि आउन दिनुहोस्। यति आँट छैन तपाईँमा।
1: नेता शेखर कोइरालाले थापातर्फ इङ्कित गर्दै काङ्ग्रेसमा पनि हुकुमी शासन लाद्न थालिएको आरोप लगाउनु भएको छ।
0: काङ्ग्रेस पनि कता कता मलाई लाग्छ हुकुमी शासनको हिसाबले नेपाली काङ्ग्रेस पनि चलिरहेको मैले महसुस गर्दछु। वडा सभापतिहरूलाई बिना स्पष्टीकरण, बिना सोधपुछ अध्यावधि किन नगरेको, किन नगराएको नाउँमा वडा सभापतिहरूलाई निकालिएको छ। त्यो हामीहरू कसैलाई पनि, नेपाली कङ्ग्रेसका कसैलाई पनि त्यो सहयोग हुन सक्दैन। नेपाली कङ्ग्रेसभित्र निरङ्कुशता जन्मिरहेका छ, त्यसको अन्त हामीहरूले गर्नुपर्ने आवश्यकता छ।
1: काङ्ग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले थापा कतैबाट सञ्चालित भएको दावी गर्नुभएको छ।
3: हिजो नेवी संघको सभापति, नेवी संघ विघटन गर्दा जलजलिया छ, नेवी संघको सभापति मा विघटन गर्दा सम्पूर्ण कमिटी विघटन हुन्छ, तर हल्ला मचाइयो, गुरु र गगन हटाइयो भनेर र गिर्जाऊको विरुद्धमा कपाल काटेर बसियो र गिर्जाऊले त्यतिखेर भन्नुभयो, त्यतिखेरै भन्नुभएको थियो काहीँबाट सञ्चालित छन् भनेर। आज त्यसको प्रमाणित हुँदैछ र बिस्तारै आफ्नै आँखाले, नाङ्गो आँखाले देखिँदैछ।
1: इतर समूहले राष्ट्रिय भेलाको घोषणा पनि गरेको छ। साउनको 29 गते भेला आयोजना गर्ने तय भएको नेता प्रकाश मानसिंहले जानकारी दिनुभएको छ। भेला काठमाडौँमा हुनेछ। कुखुरा व्यवसायीहरूले कुखुरा फार्म र अण्डा उत्पादन पहिले जस्तै सामान्य अवस्थामा फर्कन 8 महिनासम्म लाग्ने बताएका छन्।
4: 11 जिल्लामा फैलिएको बर्ड फ्लू र H9 इन्फ्लुएन्जा संक्रमणका कारण उत्पादन चक्र नै अवरुद्ध भएको व्यवसायको भनाइ छ। नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार बर्ड फ्लूबाट करिब 2 अर्ब रूपियाँ र H9 इन्फ्लुएन्जाबाट करिब 2 अर्बको क्षति भएको छ। कुखुरा नष्टसँगै उत्पादन रोकिनु, खोर खाली राख्नुपर्ने, बैंकको ब्याज तिर्नुपर्ने र बजार आपूर्तिमा कमी आउनुले किसानमाथि आर्थिक भार थपिएको उहाँको भनाइ छ। नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले एकपटक उत्पादन बन्द भएपछि पुरानै अवस्थामा फर्किन 8 महिनासम्म लाग्ने बताउनु भएको छ। पशु सेवा विभागले भने बर्ड फ्लूबाट करिब 80 करोडको प्रत्यक्ष क्षति भएको जनाएको छ। संक्रमित कुखुरा, अण्डा र दाना नष्ट गर्दा हालसम्म करिब 50 करोड रुपियाँ क्षतिपूर्ति वितरण गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। विभागका अनुसार संक्रमण नियन्त्रणका क्रममा 5,70,000 जति कुखुरा, 9,90,000 अण्डा र 1,95,000 किलो दाना नष्ट गरिएको छ। मोरङ, झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू पुष्टि भएको थियो। साउन लागे यता भने बर्ड फ्लू संक्रमण देखिएको छैन।
1: नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो मरो अथवा
5: यो बीएफबीएस खबर गोर्खा रेडियो हो।

0: अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082-83 लेक लागेर 25 जना पर्यटकको ज्यान गएको छ।
1: अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिंगापुरका 1-1 जना छन्। यसमध्ये 4 जना पथ प्रदर्शक र बरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना धेरै भएका हुन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दी आधार शिविरमा 1-1 जनाको ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 जनाको मृत्यु भएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या धेरै देखिएको छ। गाड़ी वा मोटरसाइकलबाट दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूल हुन नपाएर जोखिम बढ्ने गरेको पाइएको छ। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकैपटक धेरै उचाइमा नगएर विश्राम लिँदै जानुपर्ने हुन्छ। लेक लाग्नबाट बच्न पदयात्रा गर्दा 1 दिनमा 500 मिटर भन्दा धेरै उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ।
0: नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले काँग्रेस, मधेस केन्द्रित दल र अन्य राजनीतिक शक्तिहरू एक हुनुपर्ने बेला आएको बताउनु भएको छ। आज जनकपुरमा आयोजित मधेस प्रदेश समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्ड,
2: मधेसमा राम्रो पार्टी बनाउन सकिएन भने यो देशले पनि र कम्युनिष्ट आन्दोलनले पनि निकै ठूलो दुर्घटना बिहोर्नु पर्ने खतरा पनि हामीले देखेका छौँ।
0: अब खबर फटाफट।
3: श्रमिक र पीड़ितले दिएको उजुरी 1 घण्टाभित्र सम्बोधन गर्न श्रम तथा रोजगार कार्यालय र व्यवसायजन सुरक्षा केन्द्रलाई। श्रम

0: तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन उजुरी सम्बोधन भए लगत्तै विभागमा जानकारी गराउनु पर्ने। वैदेशिक रोजगारीको लोभ देखाएर 32 लाख भन्दा बढी ठोक्ने चारजना काठमाडौँमा पक्राउ। काठमाडौँ 17 की पूजा शाही, 70 बोधेवर साइन 3 का दीपक शाह, सर्लाही बसबरिया 3 का जयमंगल प्रसाद निषाद र रामेछाप मन्थली 3 की मीना श्रेष्ठमाथि कारवाही हुँदै कैदी राख्ने ठाउँ नभएपछि भरतपुर कारागारबाट वर्ष दिनमा 116 कैदीलाई अरू जेलमा सारियो। 505 जना कैदी राख्ने कारागारमा अझै 40 महिला सहित 717 कैदीबन्दी राखिँदै बर्ड फ्लू लागेपछि घटेको अण्डाको भाव क्रेटको 50 रुपियाँका दरले बढाइयो। ठूलो अण्डा क्रेटको 500, मध्यम अण्डा 470 र सानो अण्डाको भाव क्रेटको 415 रुपियाँ पुग्यो। साउन लागेसँगै बर्ड फ्लू संक्रमण देखिएन, किसानलाई 50 करोड 70 लाख रुपियाँ वितरण। र दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्रालयको तयारी। अभियानमा स्थानीय तह, विद्यालय, धार्मिक तथा सामाजिक अगुवालाई पनि परिचालन गरिने।
1: समुद्रमा अन्त्येष्टि गर्ने प्राचीन परम्परा अनुसार पूर्व नाविक र नौ सैनिकहरूको अस्थिलाई जहाजको किनारबाट समुद्रमा विसर्जन गरिएको छ। यो परम्परा अनुसार समुद्रसँग जीवन बिताएका सैनिकहरूलाई उनीहरूको सेवास्थलमै अन्तिम सम्मान दिने गरिन्छ। सात सैनिक परिवारले आफ्ना प्रियजनलाई अन्तिम विदाई गर्दाको समयमा हाना किङ पनि सहभागी हुनुभएको छ।
2: And we now commit his ashes to the deep.
3: Every week throughout summer, on Tuesdays in Plymouth, Wednesdays in Portsmouth, and Thursdays in Faslane, sailors and marines who've served their country have their ashes scattered to the sea. Relatives are taken out on a boat with the ashes of their loved ones in biodegradable bags encased in small cardboard boxes. This is placed on a wooden chute, draped in a Union Jack, and after a short blessing, they are tipped into the sea. Leading hand Kurt Tarrant is a committal's assistant.
4: When the bishop's doing his speech and he's talking about this is the final resting place, sort of quite a sombre moment, you think this is literally where they're going to be for the rest of time, but it's really nice knowing that the family's there to see him off and that you get to be a part of it.
5: A very proud serviceman.
3: Russell Wright was saying goodbye to his dad, Tommy.
5: Originally, he wanted a Viking funeral. He understood that that wasn't kind of allowed in this country, so he was, he says, okay, if you can't burn me at sea, he says, at least scatter me at sea, I'll be fine. He says, I'm happy with that.
3: It's a free service run by the Navy Chaplaincy for anyone who served in the Royal Navy, Marines or Merchant Navy. Slots are booked up months in advance and people come from far and wide to say goodbye in this age-old ritual.
6: Hannah King, BFBS Forces News in Portsmouth.
1: अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई फिफा विश्वकप 2026 को उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वभरका 121 मुलुकका 472 खेल पत्रकारको सहभागितामा गरेको मतदानको आधारमा मेस्सीले उत्कृष्ट खेलाडी घोषित भएको निरञ्जन राजवंशीले बताउनुभयो। समयका खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: UK's aim to carry out the first test flight.
1: बीपी स्मृति दिवसको अवसरमा नेपाल प्रज्ञा भवनमा आयोजित कार्यक्रममा राष्ट्रिय भेलाको मिति घोषणा भएको हो. विशेष महाधिवेशनमा सहभागी नरहेका पक्षले प्रदेश भेलाहरू सकेर राष्ट्रिय भेला गर्न लागेका हुन्. आज आयोजित कार्यक्रममा नेता प्रकाश मानसिंहले यही साउन 29 गते राष्ट्रिय भेला आयोजना गरिने जानकारी गराउनु भएको हो. उहाँले 15 महाधिवेशन एकताको बनाउनु पर्ने पक्षमा आफूहरू रहेको भए पनि पार्टी संस्थापन पक्ष व्यक्तिवादी चिन्तनमा अघि बढ़िरहेको आरोप लगाउनुभयो. वरिष्ठ चिकित्सक तथा चिकित्सा सुधार अभियन्ता डाक्टर गोविन्द केसी भोलिदेखि आमरण अनसन बस्न भन्दै धनगढ़ी पुग्नु भएको छ. केसी दार्चुलाबाट आज साँझ कैलालीको धनगढ़ी जानुभएको हो. केसी धनगढ़ी एलएन चोकको कृष्ण मन्दिरको धर्मशालामा बास बस्नु भएको छ. सरकारले आफ्नो माग सम्बोधन नगरेकाले भोलिदेखि अनसन बस्ने केसीको भनाई छ. केसीको तर्फबाट विजय बाबु सेवाकोटीले प्रेस विज्ञप्ति मार्फत 5 बुँदे माग सार्वजनिक गर्नुभएको छ. ती माग पूरा गर्न केसीले हिजो मंगलबारसम्मको समय सीमा दिनुभएको थियो, तर सरकारले पूर्ण रूपमा बेवास्ता गरेको केसीको आरोप छ. स्वार्थको द्वन्द हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैर कानूनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधान शीघ्र संशोधन गर्न केसीले माग गर्नुभएको छ. यस्तै चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरूमा सीट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने लगायत माग डाक्टर केसीले राख्नु भएको छ. डिभिजन वन कार्यालय अर्घाखाँचीले अर्घाखाँचीमा बाँदरको उपद्रोका कारण कृषि बालीमा हुने क्षति रोक्न 20 बाँदर हेरालु माग गरेको छ. कार्यालयले बाँदरबाट अति प्रभावित जिल्लाका 26 क्षेत्रमा कृषि बालीको संरक्षण तथा बाँदर व्यवस्थापनका लागि दरखास्त आह्वान गरेको हो. वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्था

0: गरेका समूहहरूको लागत साझेदारीमा हेरालु नियुक्त गर्न लागि हो। इच्छुक र योग्यता पुगेका प्रभावित क्षेत्रका नागरिकले सूचना प्रकाशन भएको मितिले 3 दिनभित्र कार्यालय समयमा दरखास्त दिन सक्ने कार्यालयले जनाएको छ। छनौट हुने बाँदर हेरालुले यही साउन 10 देखि असोज 10 गतेसम्म 2 महिना काम गर्नुपर्नेछ। उनीहरूलाई मासिक 12,500 रूपियाँ पारिश्रमिक दिइनेछ। बाँदर हेरालुका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्ने र उमेर 45 वर्ष ननागेको हुनुपर्ने योग्यता तोकिएको छ। वन वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रूचि भएको व्यक्ति हुनुपर्नेछ भने सामुदायिक वन उपभोक्ता समूह वन हेरालु नर्सरी हेरालु नाइके हेरालु वा सोही प्रकृतिको काममा अनुभव भएकालाई प्राथमिकता दिइने कार्यालयले जनाएको छ। कुखुरा व्यवसायीहरूले कुखुरा फार्म र अण्डा उत्पादन पहिले जस्तै सामान्य अवस्थामा फर्किन 8 महिनासम्म लाग्ने बताएका छन्।
1: 11 जिल्लामा फैलिएको बर्ड फ्लू र H9 इन्फ्लुएन्जा संक्रमणका कारण उत्पादन चक्र नै अवरुद्ध भएको व्यवसायको भनाइ छ। नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुण चन्द्र विष्टका अनुसार बर्ड फ्लूबाट करिब 2 अर्ब रूपियाँ र H9 इन्फ्लुएन्जाबाट करिब 2 अर्बको क्षति भएको छ। कुखुरा नष्टसँगै उत्पादन रोकिनु, खोर खाली राख्नुपर्ने, बैंकको ब्याज तिर्नुपर्ने र बजार आपूर्तिमा कमी आउनुले किसानमाथि आर्थिक भार थपिएको उहाँको भनाइ छ। नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले एकपटक उत्पादन बन्द भएपछि पुरानै अवस्थामा फर्किन 8 महिनासम्म लाग्ने बताउनु भएको छ। पशु सेवा विभागले भने बर्ड फ्लूबाट करिब 80 करोडको प्रत्यक्ष क्षति भएको जनाएको छ। संक्रमित कुखुरा अण्डा र दाना नष्ट गर्दा हालसम्म करिब 50 करोड रूपियाँ क्षतिपूर्ति वितरण गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। विभागका अनुसार संक्रमण नियन्त्रणका क्रममा 5,70,000 जति कुखुरा, 9,90,000 अण्डा र 1,95,000 किलो दाना नष्ट गरिएको छ। मोरङ, झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू पुष्टि भएको थियो। साउन लागे यता भने बर्ड फ्लू संक्रमण देखिएको छैन।
0: जिल्ला प्रहरी कार्यालय धनुषाले एकै दिन 44 फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतबाट कैद तथा जरिवाना सजाय थोकिएपछि फरार रहेका 44 प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्युपानेले जानकारी दिनुभएको छ। उनीहरूलाई आवश्यक कार्यवाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ। पक्राउ परेका मध्ये सबैभन्दा बढी लागू औषध सम्बन्धी मुद्दाका प्रतिवादी छन्। त्यस्तै चोरी, मोटरसाइकल चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक लगायत मुद्दाका फरार प्रतिवादी पनि छन्।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई फेरि पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अग्रवाललाई आज दिल्ली बजारबाट नियन्त्रणमा लिएको हो। दीपक भट्ट र शंकरका छोरा सुलभ अग्रवाल समेत प्रतिवादी रहेको ब्याङ्किङ कसुर मुद्दामा अग्रवाललाई प्रतिवादी बनाइएको थियो। यो मुद्दामा आज शंकरलाल अग्रवाललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। अग्रवाललाई प्रहरीले आजै उच्च अदालत पाटनमा थुनछेकका लागि उपस्थित गराएको छ। मुद्दाको अभियोग पत्रमा अग्रवाललाई फरार प्रतिवादी बनाइएको छ। अग्रवाललाई यसअघि पनि गएको चैत 20 गते सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा पक्राउ गरिएको थियो। त्यो बेला अग्रवाललाई दुई दिन हिरासतमा राखेर चैत 22 गते सामान्य तारिखमा रिहा गरिएको थियो। कांग्रेस इतर पक्षका नेताले पार्टी सभापति गगन कुमार थापालाई कटाक्ष गरेका छन्।
1: बीपी स्मृति दिवसको अवसरमा इतर पक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता मोहन बस्नेतले गगन थापाले पार्टीलाई खरानी बनाएको आरोप लगाउनु भएको छ।
2: अहिले गगन थापाजीको नेतृत्वमा चुनावमा होमिने बित्तिकै खरानी गगन थापाजी आफै पनि चुनाव हारेर हुनुभयो। म तपाईँलाई भन्न चाहन्छु, गगन थापाजी यहाँ 4 नम्बरमा लडेको भए उहाँका अरू उम्मेद्वार जस्तै उहाँको यहाँ जमानत जफत हुन्थ्यो। के को आधारमा मैले भनेको हुँ भने सिन्धुपाल्चोक जिल्लाका मात्रै 9,600 मतदाता यहाँ छन् र उनीहरूको कुरा सुनेर भने हो मैले। त्यसकारण गगन थापाजी इतिहासको कुन क्षणमा पुग्ने हो हामीलाई थाहा छैन, त्यो मतलबको विषय भएन। र अब एकता एकता एकता के हो, एकता के हुन्छ, एकता के सम्भव छ अब? त्यसकारणले भाद्र 2 गतेबाट उहाँहरू अधिवेशनमा लाग्ने रे, एउटा अधिवेशनमा हामी एकता एकताको कुरा गरेर बसेर यो काम छैन।
1: कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले सभापति थापालाई कपट नगरी पार्टी एकताको वातावरण बनाउन चेतावनी दिनुभएको छ।
3: यो देशलाई बचाउने, संकटबाट बचाउने, राष्ट्रियतालाई बचाउने, जनताको अधिकार लोकतन्त्र लोकतान्त्रिक शासन पद्धतिलाई बचाउने, गरिब जनतालाई अगाडि बढाउने, समाजवादको रक्षा सिद्धान्तको रक्षा गर्ने र त्यो बाटो त्यसलाई हिँडाउने जिम्मेवारी कांग्रेसको हो। त्यो बलियो कांग्रेसले गर्न सक्छ, आजको दुब्लो कांग्रेसले गर्न सक्दैन, विभाजित कांग्रेसले गर्न सक्दैन। यस्तै अवस्थामा पुग्यो भने के हुन्छ? कांग्रेस छलछाम गरेर भन्न चाहन्न। यो महिनाको अन्तिम सम्ममा पुग्दा हामीले भनेका छौँ एउटा भेला हुन्छ, राष्ट्रिय भेला, नयाँ कार्य दिशा तय हुन्छ। के हो नयाँ कार्य दिशा? सबले बुझ्छन् यो कुरा, हाम्रो कुरै छलछाम गरेर काम गरिरहेका छैनौँ भनेर गरिराखेका छौँ। अझै पनि भन्न चाहन्छु, तपाईँ गगन थापा साहसी बन्नुहोस्, अकपट बन्नुहोस्, असङ्कोच रहित भएर, खुला भएर, खुला छाती राखेर मैले जोडेँ काङ्ग्रेस भन्ने आँट गर्नुहोस्। तपाईँलाई जसले रोक्छ त्यसलाई धकेल्नुहोस्। तपाईँ

0: आउन दिनुस्, यति आँट थिएन तपाईँमा।
1: नेता शेखर कोइरालाले थापातर्फ इङ्कित गर्दै काङ्ग्रेसमा पनि हुकुमी शासन लाद्न थालिएको आरोप लगाउनु भएको छ।
2: कङ्ग्रेस पनि कता कता मलाई लाग्छ हुकुमी शासनको हिसाबले नेपाली कङ्ग्रेस पनि चलिरहेको मैले महसुस गर्दछु। वडा सभापतिहरूलाई बिना स्पष्टीकरण बिना सोधपुछ अध्यावधि किन नगरेको किन नगराएको नाउँमा वडा सभापतिहरूलाई निकालिएको छ। त्यो हामीहरू कसैलाई पनि नेपाली कङ्ग्रेसका कसैलाई पनि त्यो सहर्य हुन सक्दैन। नेपाली कङ्ग्रेसभित्र निरङ्कुशता जन्मिरहेका छ, त्यसको अन्त हामीहरूले गर्नुपर्ने आवश्यकता छ।
1: काङ्ग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले थापा कतैबाट सञ्चालित भएको दावी गर्नुभएको छ।
3: हिजोले नेवी संघको सभापति नेवी संघ विघटन गर्दा जलजलिया छ, नेवी संघको सभापति मा विघटन गर्दा सम्पूर्ण कमिटी विघटन हुन्छ, तर हल्ला मचाइयो, गुरु र गगन हटाइयो भनेर र गिर्जाऊको विरुद्धमा कपाल काटेर बसियो र गिर्जाऊले त्यतिखेर भन्नुभयो, त्यतिखेरै भन्नुभएको थियो काहीँबाट सञ्चालित छन् भनेर। आज त्यसको प्रमाणित हुँदैछ र बिस्तारै आफ्नै आँखाले नाङ्गो आँखाले देखिँदैछ।
1: इतर समूहले राष्ट्रिय भेलाको घोषणा पनि गरेको छ। साउनको 29 गते भेला आयोजना गर्ने तय भएको नेता प्रकाश मानसिंहले जानकारी दिनुभएको छ। भेला काठमाडौँमा हुनेछ।
4: बेलायती प्रधानमन्त्री एन्डी बर्नमले आउँदो वर्षदेखि इङ्ल्याण्डमा बस भाडा 2 पाउन्ड भन्दा बढ़ी नलाग्ने वाचा गर्नुभएको छ। उहाँले यसअघि आफ्नो सरकारलाई महँगीबाट जनतालाई राहत दिने सरकार बनाउने वाचा गर्नुभएको थियो। यही वाचा पूरा गर्न उहाँले बस भाडा घटाउने तयारी गर्नुभएको हो। प्रधानमन्त्री बर्नमको यो योजना आउँदो जनवरीदेखि लागू हुनेछ। बस भाडा घटाउँदा लाग्ने खर्च ऊर्जा सुरक्षा तथा नेट जेरो मन्त्रालयबाट बेहोरिनेछ। अब यातायात मन्त्री हेदी Alexander.
5: This is quite standard to have loans for international climate finance. The detail will need to be worked out. We wanted to make the announcement today. It's a really big priority.
6: Yo, BFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। त्यस्तै 2085 भदौ मसान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्याण्डिङ तथा नेभिगेशन शुल्क र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छुट दिन बैठकले स्वीकृति दिएको छ। मन्त्री परिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,
1: विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुल्सीपुरका माननीय न्यायाधीश श्री वासुदेव आचार्यलाई तोक्ने, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश श्री दिपेन्द्र अधिकारीलाई तोक्ने, अर्को भूमिबाट छ गुठी संस्थानको प्रशासक पदमा श्री शैलेन्द्र राजकुवरलाई नियुक्ति गर्ने, संस्कृति पर्यटन तथा नागरिक उड्डयनबाट छ 2085 साल भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिन र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिन स्वीकृति गर्ने, 5 नम्बरमा अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4 भएको सम्झौता अनुमोदन गर्ने, सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने, गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश श्री केशव प्रसाद वास्तवका अध्यक्षतामा न्यायिक समिति गठन गर्ने, र अन्त्यममा आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने।
0: सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका पदाधिकारी बीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भएको छलफलमा बोर्ड गठन प्रक्रिया अघि बढाउने सहमति भएको हो। महासंघका अध्यक्ष रविन्द्र शाक्यका अनुसार प्रधानमन्त्री शाहले विगत 3 वर्षदेखि रोकिएको 5% निर्यात अनुदानलाई निरन्तरता दिने, भ्याट र बीजक मूल्याङ्कन सम्बन्धी समस्या सुल्झाउने तथा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने प्रतिबद्धता जनाउनु भएको छ। साथै प्रदेशमा हस्तकला ग्राम र प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा सरकारी एवं सार्वजनिक निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढाउने विषयमा पनि छलफल भएको छ। नेपालबाट अहिले 82 प्रकारका हस्तकलाका सामग्री 60 भन्दा धेरै देशमा निर्यात हुँदै आएका छन्। यसबाट वार्षिक झण्डै 28 अर्ब रूपियाँ बराबरको आमदानी हुने गरेको महासंघले जनाएको छ। जुम्लामा गएको आर्थिक वर्ष 2082/83 1,82,45,000 किलो स्याउ उत्पादन भएको छ।
2: उत्पादनको झण्डै 70% स्याउ नेपाली बजारमै खपत भएको छ। गत आर्थिक वर्षमा 1,26,54,000 किलो स्याउ नेपाली बजारमा खपत भएको छ। उत्पादनको करिब 30% अर्थात 55,91,000 किलो स्याउ भारत निर्यात भएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीले बताउनु भएको छ। भारतमा बिक्री भएको स्याउबाट गत वर्ष जुम्लाले 41,37,54,000

0: आम्दानी गरेको छ। प्रति केजी 74 रुपियाँमा स्याउ बिक्री गरेर जुम्लाले सो रकम आम्दानी गरेको हो। कृषि विकास कार्यालय जुम्लाले भारतमा स्याउको अधिक माग भएपछि चालु आर्थिक वर्ष 2083-84 भारततर्फ झण्डै 80 करोड़को स्याउ निर्यात गर्न 2,70,000 किलो स्याउ उत्पादन गर्ने लक्ष्य अनुरूप स्याउ उत्पादनलाई प्राथमिकता दिएको छ।
1: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेना प्रमुखलाई बर्खास्त गर्नुभएको छ। लोकप्रिय रक्षा मन्त्री मिखाइलो फेदरोभलाई हटाएको केही दिनमै जेलेन्स्कीले सेना प्रमुख अलेक्जान्डर सिस्क्रीलाई बर्खास्त गर्नुभएको हो। रक्षा मन्त्रीलाई हटाउँदा देशभर सड़क प्रदर्शन समेत भएको थियो। सिस्क्रीलाई सोभियतकालीन सैन्य सोच भएका र सेनामा आमूल परिवर्तन गर्न हिस्किचाउने कमाण्डरका रूपमा हेर्ने गरिएको छ। पदबाट हटाए पनि जेलेन्स्कीले 60 वर्षे जनरलको प्रशंसा भने गर्नुभएको छ।
2: Oleksandr Syrsky delivered results for Ukraine in the defense of Kyiv, the Kharkiv offensive and the Kursk operation. We have come a long way. Ukraine's defense continues, and every warrior must be treated with dignity. I'm grateful to him and to every one of our warriors for Ukraine's strong positions on the front.
1: Syrskyko Tauma, 43 varshiya Mikhailo Drapatilai, Sena Pramukh Banaiyeko Cha. युक्रेनमा उहाँलाई युद्धमा खाइएका लोकप्रिय सैनिकको रूपमा हेरिन्छ। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते काठमाडौँमा हुने भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा संखुवासभा र भोजपुरमा चारजना वेलफेयर पेन्सनरका लागि भूकम्प प्रतिरोधी घर निर्माण गरी हस्तान्तरण गरेको छ। संखुवासभा मामलिङकी वेलफेयर पेन्सनर पूर्णमाया छेत्री, भोजपुर पौवा दुङमाकी भर्तमाया राई, संखुवासभा सिलिचोङका सर्वबहादुर राई र भोजपुर सडानन्दका मानध्वज राईका लागि घर निर्माण गरिएको हो। एडब्ल्यूसी खादबारीका वेलफेयर अफिसर क्याप्टेन रिटायर्ड प्रताप सिंह राई,
1: फर्स्टमा 10, 24, 33 वेलफेयर पेन्सनर विडो पूर्णमाया छेत्री, उहाँ चाहिँ मामलिङमा बस्नुहुन्थ्यो जुन चाहिँ नियर बाई दि चैनपुर, र उहाँको घर चाहिँ एकदम नै अप टु स्ट्यान्डर्डमा नभएको कारणले गर्दा उहाँलाई इक्यु होम बनाइदिएको थियौँ, र जम्मा लागत चाहिँ 12,98,975 चाहिँ हामीले कम्प्लिट गरेर उहाँलाई हस्तान्तरण टाइममा नै गरेको थियौँ। अर्थक्वेक रेजिस्टेन्स हाउस कस्तो हुन्छ त भन्दाखेरि, यसमा दुईटा बेडरुम हुन्छ र एउटा सानो चटक्क परेको किचन हुन्छ र एउटा टोयलेट बाथरुम हुन्छ अनि भरन्डा हुन्छ र यसमा चाहिँ व्हील चेयर पनि एक्सेसिबल हुन्छ। र अर्को हाम्रो वेलफेयर पेन्सनर चाहिँ हुनुहुन्छ 10, 55, 33, उहाँ चाहिँ डिएसजी भन्छौँ हामी, जुन चाहिँ डिसेबल सपोर्ट ग्रान्ट पाउने, उहाँ चाहिँ चिल्ड्रन हो, हाम्रो वेलफेयर पेन्सनरको चिल्ड्रन, उहाँ चाहिँ डिसेबल जन्मिनु भएको र उहाँलाई पनि हामीले त्यस्तै किसिमको अर्थक्वेक रेजिस्टेन्स हाउस बनाएर टाइममा हस्तान्तरण गरेको थियौँ। डिसेबल चिल्ड्रन चाहिँ भर्तमाया राई, उहाँ चाहिँ ठुलो दुङमा गाउँमा, जुन चाहिँ पोवादुङमा गाउँपालिकाको वडा नम्बर 5 बस्नुहुन्थ्यो, र उहाँको चाहिँ इक्यु होमको लागत 13,49,725 लागेको थियो। त्यस्तै अर्को हुनुहुन्छ 21, 15, 10, 07, उहाँ चाहिँ राइफलम्यान सर्वबहादुर राई, उहाँ चाहिँ ठुलो बालामा बस्नुहुन्छ, सिलिचुङ गाउँपालिका वार्ड नम्बर चाहिँ 2 हो। हामीले उहाँलाई पनि इक्यु होम बनाएर समयमै हस्तान्तरण गरेको थियौँ र त्यसको कुल लागत चाहिँ 13,76,860 रुपियाँमा कम्प्लिट भएको थियो। अर्को वेलफेयर पेन्सनर हुनुहुन्छ 21, 15, 22, 04 राइफलम्यान मानधोज राई, उहाँ चाहिँ 7GR हो, र उहाँको पनि घर राम्रो नभएको कारणले गर्दा हामीले इक्यु होम बनाइदिएको थियौँ र उहाँको इक्यु होम चाहिँ नेपाले डाँडा मझुवा सडानन्द गाउँपालिकामा पर्छ र उहाँको कुल लागत चाहिँ 12,96,775 रुपियाँमा कम्प्लिट गरेर उहाँलाई हामी हस्तान्तरण गरेको थियौँ। यो चारवटा इक्यु होम अर्थक्वेक रेजिस्टेन्स होम चाहिँ हामीले बनाएर हाम्रो पेन्सनर्सहरूलाई कुनै पनि अर्थक्वेक आउँदाखेरि एकदम सेफली बस्न सक्ने किसिमको घर चाहिँ हामीले प्रोभाइड गर्न सकेका थियौँ।
0: सर्वोच्च अदालतले कपिल वस्तु 3 कांग्रेस सांसद अभिषेक प्रताप शाहलाई पक्राउ गर्न आदेश दिएको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले सांसद शाह विरूद्ध जारी भएको पक्राउ पुर्जे कार्यान्वयन नगर्न सरकारको नाममा अल्पकालीन आदेश दिएको हो। आफू विरूद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग गर्दै सांसद शाहले गृह मन्त्रालय, कपिल वस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिल वस्तुलाई विपक्षी बनाएर रिट हाल्नु भएको थियो। सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि पनि बोलाएको छ। कपिल वस्तु 3 निर्वाचित शाह विरूद्ध कपिल वस्तु कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप छ। अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082-83 लेक लागेर 25 पर्यटकको ज्यान गएको छ।
2: अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा

0: नेपाली नवभारतीय तथा जापान मेक्सिको स्पेन र सिंगापुरका एक एकजना छन्। यसमध्ये चारजना पथ प्रदर्शक र बरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना धेरै भएका हुन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दी आधार शिविरमा एक एकजनाको ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 जनाको मृत्यु भएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या धेरै देखिएको छ। गाड़ी वा मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूल हुन नपाएर जोखिम बढ़ने गरेको पाइएको छ। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकैपटक धेरै उचाइमा नगएर विश्राम लिँदै जानुपर्ने हुन्छ। लेक लाग्नबाट बच्न पदयात्रा गर्दा एक दिनमा 500 मिटर भन्दा धेरै उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ।
1: नेकपा एमाले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बागमती प्रदेश सरकारमा सहभागी एमालेका 6 जना मन्त्रीले राजीनामा बुझाएका हुन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: मनसुन्छनी विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यान आकर्षण गराउन राष्ट्रिय सभामा ध्यानाकर्षण प्रस्ताव दर्ता भएको छ। कांग्रेसको प्रस्तावमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालको समर्थनमा सार्वजनिक महत्वको विषयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गरिएको हो। कांग्रेसको राष्ट्रिय सभा सांसद पदम बहादुर परियार,
1: मनसुन सुरु भइसकेको छ, त्यो सन्दर्भमा अघिल्लो वर्ष पनि लगभग 140 भन्दा बढी नेपाली नागरिकहरूको मनसुनकै कारणले गर्दाखेरि ज्यान गयो, कैयौँ हजारौँ सयौँ चाहिँ नेपालीहरू चाहिँ नि घाइते हुनुभयो, 14,000 भन्दा बढीको चाहिँ होइन प्रभावित हुनुभएको छ। यत्रो ठुलो आँकडा चाहिँ नेपाली जनताहरू प्रत्येक वर्ष विपदको कारणले गर्दाखेरि प्रभावित हुने आँकडा छ, तर त्यसको सन्दर्भमा नेपाल सरकारको पूर्व तयारी भने असाध्यै फितलो भएको हामीले पाएका छौँ। खास गरिकन अहिले नेपाल सरकारको तर्फबाट विपदलाई हेर्ने राष्ट्रिय विपद व्यवस्थापन तथा न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जुन नेतृत्व छ त्यो नेतृत्व अहिले खाली छ। सरकारले चाहिँ अस्ति अध्यादेश लिएर आएर त्यसको नेतृत्व हटाएको छ। अब त्यो नेतृत्व नै नहुँदाखेरि त्यो प्राधिकरणले कसरी जनताको जीवधनको सुरक्षा यो विपदको बेलामा गर्न सक्ला भन्ने आशंका हामीलाई ठुलो छ। तसर्थ त्यही विषयलाई सरकारलाई अझै बढी गम्भीर बनाउनको लागि हामीले यो ध्यानाकर्षण प्रस्ताव चाहिँ आज संसदमा राष्ट्रिय सभामा चाहिँ दर्ता गराएका छौँ।
0: अब खबर फटाफट।
2: श्रमिक र पीडितले दिएको उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा केन्द्रलाई, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन, उजुरी सम्बोधन भए लगत्तै विभागमा जानकारी गराउनु पर्ने। वैदेशिक रोजगारीको लोभ देखाएर 32 लाख भन्दा बढी ठोक्ने चारजना काठमाडौँमा पक्राउ, काठमाडौँ सत्रकी पूजा शाही, सप्तरी बोधेवर साइन तीनका दीपक शाह, सर्लाही बसबरिया तीनका जयमंगल प्रसाद निषाद र रामेसाप मन्थली तीनकी मीना श्रेष्ठमाथि कारवाही हुँदै, कैदी राख्ने ठाउँ नभएपछि भरतपुर कारागारबाट वर्ष दिनमा 116 कैदीलाई अरू जेलमा सारियो, 505 जना कैदी राख्ने कारागारमा अझै 40 महिलासहित 717 कैदीबन्दी राखिँदै, बर्ड फ्लू लागेपछि घटेको अण्डाको भाउ क्रेटको 50 रुपियाँका दरले बढाइयो, ठूलो अण्डा क्रेटको 500, मध्यम अण्डा 470 र सानो अण्डाको भाउ क्रेटको 415 रुपियाँ पुग्यो। साउन लागेसँगै बर्ड फ्लू संक्रमण देखिएन, किसानलाई 50 करोड 70 लाख रुपियाँ वितरण। र दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्रालयको तयारी, अभियानमा स्थानीय तह, विद्यालय, धार्मिक तथा सामाजिक अगुवालाई पनि परिचालन गरिने।
0: समुद्रमा अन्त्येष्टि गर्ने प्राचीन परम्परा अनुसार पूर्व नाविक र नौसैनिकहरूको अस्थिलाई जहाजको किनारबाट समुद्रमा विसर्जन गरिएको छ। यो परम्परा अनुसार समुद्रसँग जीवन बिताएका सैनिकहरूलाई उनीहरूको सेवास्थलमै अन्तिम सम्मान दिने गरिन्छ। साथ सैनिक परिवारले आफ्ना प्रियजनलाई अन्तिम विदाई गर्दाको समयमा हाना किङकम सहभागी हुनुभएको छ।
3: And we now commit his ashes to the deep.
4: Every week throughout summer, on Tuesdays in Plymouth, Wednesdays in Portsmouth, and Thursdays in Faslane, sailors and marines who've served their country have their ashes scattered to the sea. Relatives are taken out on a boat with the ashes of their loved ones in biodegradable bags encased in small cardboard boxes. This is placed on a wooden chute, draped in a Union Jack, and after a short blessing, they are tipped into the sea. Leading hand Kurt Tarrant is a committal's assistant.
5: When the bishop's doing his speech and he's talking about this is the final resting place, sort of quite a sombre moment, you think this is literally where they're going to be for the rest of the time, but it's really nice knowing that the family's there to see him off and that you get to be a part of it.
6: Very proud serviceman.
4: Russell Wright was saying goodbye to his dad, Tommy.
6: Originally, he wanted a Viking funeral. He understood that that wasn't kind of allowed in this country, so he says, okay, if you can't burn me at sea, he says, at least scatter me at sea, I'll be fine. Because I'm happy with that.
4: It's a free service run by the Navy Chaplaincy for anyone who served in the Royal Navy, Marines or Merchant Navy. Slots are booked up months in advance.

0: people come from far and wide to say goodbye in this age-old ritual.
1: Hannah King, BFPS Forces News in Portsmouth.
2: नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते काठमाडौँमा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी दिएको छ।

0: एक गगन थापाले पार्टीलाई खरानी बनाएको आरोप लगाउनु भएको छ।
1: को रहेछ खरानी? अहिले गगन थापाजीको नेतृत्वमा चुनावमा होमिने बित्तिकै खरानी गगन थापाजी आफै पनि चुनाव हारेर हुनुभयो। म तपाईँलाई भन्न चाहन्छु, गगन थापाजी यहाँ 4 नम्बरमा लडेको भए उहाँका अरू उम्मेद्वार जस्तै उहाँको यहाँ जमानत जफत हुन्थ्यो। के को आधारमा मैले भनेको हुँ भने, सिन्धुपाल्चोक जिल्लाका मात्रै 9,600 मतदाता यहाँ छन् र उनीहरूको कुरा सुनेर भने हो मैले। त्यसकारण गगन थापाजी इतिहासको कुन क्षणमा पुग्ने हो हामीलाई थाहा छैन, त्यो मतलबको विषय भएन। र अब एकता एकता एकता के हो? एकता के हुन्छ? एकता के सम्भव छ अब? त्यसकारणले भाद्र 2 गतेबाट उहाँहरू अधिवेशनमा लाग्ने रे, एउटा अधिवेशनमा हामी एकता एकताको कुरा गरेर बसेर यो काम छैन।
0: कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले सभापति थापालाई कपट नगरी पार्टी एकताको वातावरण बनाउन चेतावनी दिनुभएको छ।
2: यो देशलाई बचाउने, संकटबाट बचाउने, राष्ट्रियतालाई बचाउने, जनताको अधिकार लोकतन्त्र लोकतान्त्रिक शासन पद्धतिलाई बचाउने, गरिब जनतालाई अगाडि बढाउने, समाजवादको सिद्धान्तको रक्षा गर्ने र त्यो बाटो त्यसलाई हिँडाउने जिम्मेवारी काङ्ग्रेसको हो। त्यो बलियो काङ्ग्रेसले गर्न सक्छ, आजको दुब्लो काङ्ग्रेसले गर्न सक्दैन, विभाजित काङ्ग्रेसले गर्न सक्दैन। यस्तै अवस्थामा पुग्यो भने के हुन्छ? काङ्ग्रेस छलछाम गरेर भन्न चाहन्न। यो महिनाको अन्तिम सम्ममा पुग्दा हामीले भनेका छौँ, एउटा भेला हुन्छ, राष्ट्रिय भेला, नयाँ कार्य दिशा तय हुन्छ। के हो नयाँ कार्य दिशा? सबले बुझ्छन् यो कुरा। हामीले कुरै छलछाम गरेर काम गरिरहेका छैनौँ भनेर गरिराखेका छौँ। अझै पनि भन्न चाहन्छु, तपाईँ गगन थापा साहसी बन्नुहोस्, अकपट बन्नुहोस्, असङ्कोच रहित भएर, खुला भएर, खुला छाती राखेर मैले जोडे काङ्ग्रेस भन्ने आँट गर्नुहोस्। तपाईँलाई जसले रोक्छ त्यसलाई धकेल्नुहोस्, तपाईँपट्टि आउन नदिनुहोस्। यति आँट छैन तपाईँमा।
0: नेता शेखर कोइरालाले थापातर्फ इङ्कित गर्दै काङ्ग्रेसमा पनि हुकुमी शासन लाद्न थालिएको आरोप लगाउनु भएको छ।
3: काङ्ग्रेस पनि कता कता मलाई लाग्छ हुकुमी शासनको हिसाबले नेपाली काङ्ग्रेस पनि चलिरहेको मैले महसुस गर्दछु। वडा सभापतिहरूलाई बिना स्पष्टीकरण, बिना सोधपुछ अध्यावधि किन नगरेको, किन नगराएको नाउँमा वडा सभापतिहरूलाई निकालिएको छ। त्यो हामीहरू कसैलाई पनि, नेपाली कङ्ग्रेसका कसैलाई पनि त्यो सहयोग हुन सक्दैन। नेपाली कङ्ग्रेसभित्र निरङ्कुशता जन्मिरहेका छ, त्यसको अन्त हामीहरूले गर्नुपर्ने आवश्यकता छ।
0: काङ्ग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले थापा कतैबाट सञ्चालित भएको दावी गर्नुभएको छ।
4: हिजोले नेभी संघको सभापति, नेभी संघ विघटन गर्दा जलजलिया छ, नेभी संघको सभापति मा विघटन गर्दा सम्पूर्ण कमिटी विघटन हुन्छ, तर हल्ला मचाइयो, गुरु र गगन हटाइयो भनेर र गिर्जाऊको विरुद्धमा कपाल काटेर बसियो र गिर्जाऊले त्यतिखेर भन्नुभयो, त्यतिखेरै भन्नुभएको थियो काहीँबाट सञ्चालित छन् भनेर। आज त्यसको प्रमाणित हुँदैछ र बिस्तारै आफ्नै आँखाले, नाङ्गो आँखाले देखिँदैछ।
0: इतर समूहले राष्ट्रिय भेलाको घोषणा पनि गरेको छ। साउनको 29 गते भेला आयोजना गर्ने तय भएको नेता प्रकाश मानसिंहले जानकारी दिनुभएको छ। भेला काठमाडौँमा हुनेछ।
5: कुखुरा व्यवसायीले कुखुरा फार्म र अण्डा उत्पादन पहिले जस्तै सामान्य अवस्थामा फर्किन 8 महिनासम्म लाग्ने बताएका छन्।
6: 11 जिल्लामा फैलिएको बर्ड फ्लू र H9 इन्फ्लुएन्जा संक्रमणका कारण उत्पादन चक्र नै अवरुद्ध भएको व्यवसायको भनाइ छ। नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुण चन्द्र विष्टका अनुसार बर्ड फ्लूबाट करिब 2 अर्ब रूपियाँ र H9 इन्फ्लुएन्जाबाट करिब 2 अर्बको क्षति भएको छ। कुखुरा नष्टसँगै उत्पादन रोकिनु, खोर खाली राख्नुपर्ने, बैंकको ब्याज तिर्नुपर्ने र बजार आपूर्तिमा कमी आउनुले किसानमाथि आर्थिक भार थपिएको उहाँको भनाइ छ। नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले एकपटक उत्पादन बन्द भएपछि पुरानै अवस्थामा फर्किन 8 महिनासम्म लाग्ने बताउनु भएको छ। पशु सेवा विभागले भने बर्ड फ्लूबाट करिब 80 करोडको प्रत्यक्ष क्षति भएको जनाएको छ। संक्रमित कुखुरा, अण्डा र दाना नष्ट गर्दा हालसम्म करिब 50 करोड रूपियाँ क्षतिपूर्ति वितरण गरिएको विभागका निर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। विभागका अनुसार संक्रमण नियन्त्रणका क्रममा 5,70,000 जति कुखुरा, 9,90,000 अण्डा र 1,95,000 किलो दाना नष्ट गरिएको छ। मोरङ, झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू पुष्टि भएको थियो। साउन लागे यता भने बर्ड फ्लू संक्रमण देखिएको छैन।
5: वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता डाक्टर गोविन्द केसी आजदेखि आमरण अनसन बस्न कैलाली उत्थान गरेको
7: यो PFBS गोर्खा रेडियो।

सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। त्यस्तै 2085 भदौ मसान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने